0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: Never you get good, go to the energy store.

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
2: जानकारी ब्याङ्क खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे ज्यादी सिद्धार्थ ब्याङ्क पाखे जनहिते जारी सन्देश।
0: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
3: के तपाईं घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इंडस्ट्रीज,
4: फलामको मेन गेट, कोल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
3: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्। के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
4: फलामको मेन गेट, कोल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
3: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
4: हामीलाई सम्पर्क गर्नुहोस्।
3: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10,
4: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
3: मोबाइल नम्बर 9852236369, 9841236369।
5: जोजल्लाबा नमस्ते, नेवास नेवा रेडियो 106.6, नेपाल भाषा एकेडेमी नीति अनेक मिडिया नयाँ गोया नेवा FM 106.6 मेगा

0: ஐயா
1: அஜூர் ஒல்லா ஒல்லா மையா.

0: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
1: सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचौँ, मेन अनुशासन कायम गरौँ, सत्यताको परिचय दियौँ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दियौँ, दण्ड र जरिमानाबाट बचौँ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दियौँ। टिपु नगरपालिका, महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा FM 106.6।

0: ए कृष्ण बाबा फेटु
1: थौ मलाई त सियो लिबा त उना छु हेर्ने
0: छन् त होला झ्याप्लाई लिबा आका सिउजी गनुन लिबा
2: ल्यासी बोले यो ध्या मफो अन्नप्लाना सा मन्टे मलनी काकती
0: का

0: सिद्धार्थ बैंक पाखे जनहित जारी सन्देश
1: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
4: झिगो मतिना चुले जाया वोला गबले हुएको मुख बिना स्वा
5: दुजलोपा नमस्ते जी कलाकार राजी किपु जी सकला नेवाते गुस्सा नेवाते 106.6 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24 24

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
1: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
0: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
1: हामीलाई सम्पर्क गर्नुहोस्।
0: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10,
1: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
0: मोबाइल नम्बर 9852336369, 9141236369।
2: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिसा सुना लिंक च्याकेन्य वो छुकीय नीति ख सुना छया हगु ख वो गन वनी बालकको थुइका दिसा वो चागु वेबसाइट या URL चेक याना दिसा बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिसा सुना खे थया त शंका जुल धासा बैंक या त खबर याना दिसा सतर्क जुया दिसा थकी पाखे बचे जुया दिसा सिद्धार्थ बैंक पाखे जनहिते जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: भाषा साहित्य व संस्कृति नेवा एफएम 106.6 जसलापा नमस्ते जी कलाकार रोजिना।

0: Neva Television.
1: अले फुक्को भया जटा सिडल्ला
2: अ सिरी ढुंकला
1: छंगो पर्सनल मोबाइल नम्बर ब्लक यानाला
2: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्याखुथी वना ब्लक याना वेठ न
1: अले बैंकेले
2: बुइंके
1: खटया
2: अनछा या मालले
1: ओला या मागुने ठौगु मोबाइल नम्बर हिलापुला वा ब्लक जुगु बैंक याता न जानकारी बियादिस अले ठौगु बैंक खाता या जानकारी मेपिनीगु लाटे ठेनीगु पाखे बचे जुयादिस
2: सतर्क जुयादिस ठगी पाखे बचे जुयादिस
1: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्दे
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: अपिल अपिल अपिल सडक सिटीबाट हिँड्ने बानी गरौँ दुर्घटनाबाट बचाउ मेन अनुशासन कायम गरौँ सभ्यताको परिचय दिउँ जथाभावी पार्किङ नगरौँ सडक सधैँ सफा राखौँ सडक नियमको पालना गरौँ सबै नागरिकको परिचय दिउँ दण्ड र जरिमानाबाट बचाउँ सडक पेटीमा सामान नराखौँ बटुवालाई सम्मान गरौँ सबै सहरको परिचय दिउँ टिपू नगरपालिका महानगरीय प्रहरी वृत्त महानगरीय ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज नेवा एफएम 106.6
5: पञ्चक्वा नेपाल भाषा एकेडेमी नेटी अनक मिडिया या नभया

0: हेटलाइन यो प्लानले प्रिमियम तिरेको छ गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिशा सुना लिंक च्याकेन्य वो छुकीय नीति ख सुना छयागु ख वो गनवनी बालक थुइका दिशा वो चागु वेबसाइट या URL चेक याना दिशा बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिशा सुना खे थया त शंका जुल धासा बैंक या त खबर याना दिशा सतर्क जुया दिशा थकी पाखे बचे जुया दिशा सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई
4: धार्मिक व सांस्कृतिक सम्पदा नाप सार्वजनिक स्थल त सिचु पिचु याना किपुया पर्यटन प्रबन्धन अभियानले सकसिन ग्वालियर दिस किपु नगरपालिका दुईवटा जागु देवढोका किपू

0: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ, डस्टबिनमा फालौ, सभ्य नागरिकको परिचय दियौ। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
1: 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, G2 मंगल टोल, कीर्तिपुर 10,
3: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, कीर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
2: मोबाइल नम्बर 98512336369, 98143363369।

अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचौँ, नियम अनुशासन कायम गरौँ।

चीजियो जठा भाभी पार्किंग न गरौ सडक सधै सफा राखौ सडक नियम को पालना गरौ सबै नागरिक को परिचय दियो दण्ड र जरिवाना बाट बचौ सडक पेटी मा सामान न राखौ बटुवालाई सम्मान गरौ सबै शहर को परिचय दियो टिपू नगर पालिका महानगरीय प्रहरी वृत्त महानगरीय ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवा FM 106.6

0: नेटवर्क यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौं सही रोजौं
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप।
1: सकल चे नेवा छ नेपाल भाषा एकाडेमी पाखे अनक मिडिया प्रारिया नेवया नेवा एफएम 106.5 निनादिस 24 घण्टा प्रसारण दुया जंगुटु नापं नेवा एफएम .com.np लग याना दिस हाम्रो पात्र पाखे इन्टरनेट माध्यम विश्व या गुगुन थासे निनादिफ
2: जी पाम जसे संकिपा चोमी सेनामी शुभ।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: जथाभावी रुख नकाटौ, वन जंगल हरियाली जोगाऊ, तोल बस्ती वातावरण सफा राखौ, पर्यावरण बचाऊ,
5: रोमाञ्चक पदयात्रा गरौ, कीर्तिपुर चारवटाको चम्पादेवी दर्शन गरौ, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौ। कीर्तिपुर नगरपालिका, चारवटा कार्यालय, कीर्तिपुर काठमाडौँ।
6: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिस सुना लिंक च्याकेन्य वो छुकिय नीति ख सुना छया हगु ख वो गन वनी बालक थुइका दिस वो चागु वेबसाइट या URL चेक याना दिस बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिस सुना खे थ या त शंका जुल धासा बैंक या त खबर याना दिस सतर्क जुया दिस थकी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
7: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
1: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बसालौ, दुर्घटनाबाट बचौ र बचाऊ। 9 नम्बर वडा कार्यालय कृतपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, कीर्तिपुर 10।
3: फोन नम्बर 7330977, वर्कसप क्याङ्ला फाँट, कीर्तिपुर। प्रोप्राइटर दिलीप कुमार महर्जन।
2: मोबाइल नम्बर 9852236369, 9141236369।
4: नेवा जातीय गौरव,
5: नेवा संस्कृति, नेवा नशा तुसाया सक्ता सभा क्या ता,
4: नेवा लहना रेस्टुरेंट, था बहा किपु,
5: नेवा सभ्यताया जीवन तब खुला संग्रहालय,
4: नेवा लहना,
5: छक अवश्य दुसा जासानी।
6: सकल झी नेवा छ नेपाल भाषा एकेडेमी पाखे अनक मिडिया प्रालिया नेवया नेवा एफएम 106.6 निनाडी छ 24 घण्टा प्रसारण दुया जंगुडु नापं नेवा एफएम .com.np लग याना दिस हाम्रो पात्र पाखे इन्टरनेट माध्यम विश्व या गुगुन थासे निनाडी जी पवन जसे संकिपा चौमी सेनानी शुभ।

अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचौँ, मेन अनुशासन कायम गरौँ, सभ्यताको परिचय दियौँ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दियौँ, दण्ड र जरिमानाबाट बचौँ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दियौँ। त्रिपुर नगरपालिका, महानगरी प्रहरी वृत्त, महानगरी ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा FM 106.6।

0: एफएम 106.6
1: जो जलपा नाप्ना पल्लसको सेनाचना प्राविधिक पासा वीरेन्द्र साकेली सिंह जी नरेश थेचमैया ठाउँ नेपाल सम्बत चिन्छ सौ पी खुद गुलागा आमा तिथि शुक्रबार विक्रम सम्बत 2083 साल भाद्र 26 गते सन् 2026 सेप्टेम्बर 11 तारिक दिन ख ठाउँ अभया ख्वासेगो दिन ख नेपाल भाषा एकाडेमी निधि अनक मिडिया नेवया नेवा एफएम सचिव कोफ्टीको मेगा सन्स शुक्रबारतिक निनासिया पेटाइने से न्याटाइटक ठैगु ज्याजो ख हेलो नेवा पञ्चकुवा हेलो नेवा पञ्चकुवा ज्याजो जुनावे थुनाङ्गु जी नरेश थेचमी हेलो नेवा पञ्चकुवा ज्याजो मुकैना छुहे ज्याजो जुला छिहे नेवा एफएम या फोन ल्या 4 33 42 22 सम्म फोन एना छि छिके हे दुगु छुनाक थाया ठके दुगु पटेबा नेवा डिफेगु छौ या छगु ज्याजो जुला वही ज्या छितना मराचना नेवा एफएम या फोन ल्या 4 33 42 22 तासे छिथुओ हेलो नेवा पञ्चकुवा ज्याजो नेवा एफएम सच्यो खोफ्टी खु मेगा पाखे हलि न्याङ्कय चना न्याना दि फैगु ल ओके निति छि नेवा एफएम डट कम डट एनपी लगन ना न्याना दि फैसा अठेटुए हाम्रो पात्र नेपाली पात्र हो नेपा एप डाउनलोड ना तपेङ्के निपेगो तके नेवा एफएम सच्यो खोफ्टी खु मेगा न्याना दि फैसा नाप्ना पछि छ नेवा एफएम सच्यो खोफ्टी खु मेगा ज्या फेसबुक पेज पाखे ना लाइभ स्याच ना दिगु लाइभ स्याच ना दिपे पास मिन्छना लाइक शेयर ओ कमेन्ट ना दिता इना पिना चना तासे छिथुको पेज या त फलो ना न्याना दि फै अले छि याना दिगु कमेन्ट या त न छि छ अनिले थ्याबिगु दि ठाउँ अवया ख्वासेको बाया ख्वासेको दि ओ ज्या चाहिँ ठाउँ बा या त चाहिँ भिन्टोना देशना दि फैको जुला छिक्पिने बा या त लोमङ्का थको पटेबार न्या दि फैको जुला तासे ठाउँ जे सकल बा पिन्ता चाहिँ ठाउँ या दिसँग भिन्टोना देशना चाहिँ छि बा पिन धैप बा धैपे जे मस्ते उनीति चाहिँ बा न चाहिँ गुब्लेन लोभ लालच यही मखला मस्त उनीति भिङ उनीति के कामना यही गुजुला भिङ मस्त बाँलाको नपुगे उनी मार्गा चाहिँ छिट बबी उनीसँग या बाँलाको नपुगे नि गुजुला मा बा नटेको मा बा धैको छे जीवित डर काटाइने वे मा अब डटले छिसाई गणन डर ठ्याउना धर्म या मा अब या त खुसी साथ तया बेल दासान गा उजला वही दासै सकल मा बा पिन्ता चाहिँ पिन्टोना देशना चना अले सकल बा पिन्टाले थौ विशेषमा पिन्टोना देशा मा गए जुल लिसले चाहिँ मा यता पिन्टोना देशना दिमा छिसा छ्यार काटाले मा बा न दैगो छित मा न विकी अले मा न बोलङ्की नीति चाहिँ सक्ता जायना दिसा अले बा न चाहिँ छित थो मागो सक्ता कथा थो अपाटी बिउ नीति चाहिँ वेकन जायना छित गुब्लेन दुःख जुलका मरासी छि मस्ते उनीति चाहिँ वेकन योग न्याना दि ओ ज्या चाहिँ मा भाइ त चिसा विशेष ना लुमङ्गेमा ठाउँ छन् जग मकै चिसा न्या न्युथा हे मा भाइ त लुमङ्गेमा ला छ छ जग चाह चाहिँ मा भाइ त चाहिँ जाने ढुन्ला बैजने ढुन्ला अले मफला मफला छ छ जग नौना दिसा वेकपी दस्कन लस्ता जाइला ओ ज्या चाहिँ चिसा सोच अब खुइ न्यानो हे चिसा मा भाइ त चाहिँ हना भना टे मा ता चाहिँ सकल बाय त अले माय त न पिन्टोना देशना चना होला अहिले दिवङ्गत ज्यादीहरू कपी सकल बा पिन्ट मा पिन्ट चाहिँ सुखावटी भुवन छ बासलाई मार्का कामना न यासे सकल मा भए त हाक्न छ पिन्टोना देशना चना दासे छेगो हेल नेवा पञ्चकुवा ज्याजोसँग ठाउँको प्रतिभा नेवा दिउने दिने ठाउँ फोन यसो पासा चाहिँ डो नेवा एफएम फोनलाई 4 33 42 22 सम्म वेके त लस्कु स्या जो जोलपा
2: हेलो नरेश जो जोजोल्पा जी स्वान्ति तब नुगा पाखे
1: आज स्वान्ति तब जो छिता लस्कु सेना चना हेलो नेवा पञ्चकुवा आज स मफु छिता लोमङ्का थगो प्रतिभा न झ्या दिफै छ बा पिन्ट चाहिँ छि लोमङ्का न दिफै ठाउँ विशेष ज्याजो छि ठाउँ बा या ख्वासेको दि लागो ज्या चाहिँ छि बाय त लोमङ्का न दिफै छ पिन्टुना न देशना दिफै ला अठे बाय त छि गठेना लोमङ्का दि ओके विशेषण अलि लिस्ने ठकेटोको प्रतिभा न झ्या दिफैको जुहे जुला
2: दनिपिन बापिन र कायो या काम न यान्तना मरै उनी ढुङ्को पिन बापिन चाहिँ त्यो कापति कुम्डे बासला मृगा उसले डान जलिया देखान पनका
1: हजुर हजुर
2: जुन चाहिँ नेवा खङ्गो
1: हजुर छिटा लिउ न हेका त रेडियोसका सानो दिशा होला जी धैयोपट्टि स जी ट्याड याचौँ अहिले छि मटन नाचौँ बजिया हजुर
2: हजुर
1: छिटा लिउने हेका टाउपट्टि रेडियोसका साना दिँदा जे नापिना चना
2: आज नेवा खङ्गो ट्याटो नगा आज विशेष न धन्यवाद छ मुसे उनी छलम न सके मल ग इना पेसेन छ तैतु नगा
1: हजुर
2: दकले न प मिश्रे त नवा रही मौका त होता लछै त लछै त तातु ना लाली गुरासी त तकुस्वा लौकाय त लगता व्यापारै त बनिजा वातावरण त लोकस संरक्षण त मालशाला समेत समेत त सुधान्त सचिव त छान्जे हटकडी त नेव हिसाबिया त ल्याता रुमालिया त हुसा हत्यारा त सामी सिटिया त खसुती कुरोटै त नियमी सत्वै त मैका सिक्किम त हन्ता सरक्षकै त हामा चालिकी त त्वाटा धर्नाइ त कोबालो तन्नाइ त हाप सिंह त खुवाडु चितुवाई त चिकाटु अथवा तिढु माधवले त मवाखी सङ्केते त छुमा सुकुम्बासे त जकमी सर्गै त आलो पुलिसी त महा पहिरो त तल दोष त अत अनुमानित अजमाई अथवा टुकुमा बाजै त अज अन्तरालय त अट भव्यै त अपाजी निसन्तान त असामी ऋणी त असामी हस्तकला त पिजा खण्डै त कप सर्पै त बि तहा आएको छुले म्याखेर
1: हजुर यो कोही कस्तो भए त्यसमा चाहिँ अब एक स्वाथी त हजुर नुगा पाखे फोन नदिएको ल त्यसै छिन थिएँ थकेटोको पट्टिमा नै व्याधि फेसा थौ अभिया खुवासेको विशेष दिजिया छि अभिया त लोमङ्का न डिफाइ ओके नि दिन छि नेवा एफएममा फोन ल्या चार 33 42 22 फोन छेको हेलो नेवा पञ्चकुवा ज्याजोले थाउको पट्टिमा लिस्ट छ थ अभिया त बाया त न लोमङ्का डिफाइ त्यसै थन फेसबुक पेज कमेन्ट कमेन्ट छ भने छु फोन पिप्यो थन निल हेरा तुला जो पाखे जोजलपा नरेश जो घाँचो छ दिग्दो जोजलपा सारा महर्जन पाखे चाहिँ साउन्ड प्रब्लम ढोला छिगु थन फेसबुक लाइभ चाहिँ स चाहिँ त्यहाँ मर्या चौँदो छु समस्या झ्या चौँथे थनला लाइभलाई भन तर साउन्ड चाहिँ स चाहिँ त्यहाँ मरो चाहिँ त जानकारी बगुडो प्राविधिक पासा स्वे मिलेको कुट याना चना दिग्दो दासै याक्ना हे वैजी वेकन मिलेया त अझ न याना चौँदो अथै साउने समस्या भयो चौन घा चाहिँ तयारी डुला सारा महर्जन झुपाखे छिन फना डिफे थ प्रतिभा लिसिल छ थ बाया त न लोमङ्का डिफे दासे छि गठे न लोमङ्का डि थ बाया थान फोन सुपास झाइदिग्रो भएका त लस्को स्या जो जोलपा हजुर जो जोलपा ज्याजो सर लस्को स्याना चना नानी शोभा साके जो जितना प्याछे जो हजुर
3: आ ठण्डा यो यहाँ वेट त्यहाँ जहाँ ठण्डा ज्वर वे यो पिन्डो पर्छ होस् न होला सक्सा पर्छ होस् या माउ ढुका ठण्डा ज्वर वे पिँ आपा मलाई दया वे चाहिँ ढुका ठण्डा
1: त्यहाँदेखि
3: सय ख अरे आठो जुठो नेवा झिठान म या चाहिँ या ठाउँ चाहिँ नि मला तर मेउ लक जाना चाहिँ हो या चाहिँ ढुका झिठान म अझ झिङ्गुल ड्याङ्ला पाए म कहिले
1: नियन्त्रण हे समस्या ज्या चौँ खला ठाउँ न चाहिँ नाच जिन निनाच न भोलि हाला चौँ बालकै हाला चौँ हे अलि हान छक्ल हे ट्यामरिया हुन होला अथे चाहिँ झुया चौँ दुःख समस्या चाहिँ ज्या चौँ ठाउँ ठाउँ चाहिँ वया स्वेर घाटाउ खला वे वेक ठो टावर ढेकीमा व्यक्ति चाहिँ सम्पर्क वेर गएको डो वेक चाहिँ ठाउँ वेर घाटाउ खा ठाउँ विशेष बाहे फासेको डि ज्या चाहिँ ठाउँ चाहिँ वे मक्टर घा चाहिँ जानकारी व गुजुला नाच एक बजे चाहिँ
3: खला
1: हजुर हजुर बालक याक्न झि आछा र सम्पर्क वेर हुँला सम्पर्क स्वापो ढेर हुँदा चाहिँ याक्न वेला वया चाहिँ मिलेन
3: आठो नपलक दक्लै छिठौ बायु फासेला बाडु पनि बालको फासे बामर पनि श्रद्धाञ्जली खटा पिठा जमजीमा मखडा पिटीमा छिटो स्वाबीमा छिउ देशे मसिनमा बाबा लाउ चाहिँ खनिन्देमा बाबा लाउ चाहिँ नि छिउ देशे भिजीमा रहेछ कल्पना यहाँलाई अहिले छि दुपी बापिन्द न आठो बुढा बुढा पिजी बुढा पिन्दा चाहिँ लाला थिए ठाउँको चिल्लो पिनिउ पराठ चाहिँ नेउ खासी बालापट्टि मखोला
1: त्यहाँ
3: त होइन छिपिनिउ नेउ सार घाम त्यहाँ सक्सियाए नै छ ठाउँको अहिले सानो छि साँच्ची त चाहिँ ध्यान तया बच्चा बुढा पिन्ता चाहिँ ध्यान त्यहाँ खाना लु गजाउ खाना ख अझ लगातका ढिसर यो चाहिँ जिउ पाखे चाहिँ सुझाव त काला अझ ठुली टाउका ठाउँ चाहिँ कला अब हुनु रोसुवा भोटे खोला चाहिँ छिट बारी प्रकोप ओलो छिट गजाउ दुःख कला नेपालले तामला चाहिँ वीरेन्द्र सरकार सम्वर्षा नै नेपालले दशा कया चाहिँ दुःखला गुलेन छुजुल गुलेन छुजुल गुलेन छुजुल आइन थेपट्टि चाहिँ नि छिट मवेमा त्यही हो त्यही मन काम नै नगा रसुवा फोटक रसुवा फोटे खोला पारी प्रकोप वया गनौ गुठो दुःख सुनाय ठ्याम फुगु गजागु दुःख स्वे स्वेगु झिस स्वेमा ल हुसुसो वया छिन्द कहे सखा मनोपी फुक अल्पट्ट जोगो चिसा स्वेमा ल थै त चिसा चाहिँ सयुग बिहा चिसा बालका सुख सानो चिसा गुली फुक सयुग बिहा चाहिँ हाना चिसा बाल स्वेदेमा एक न स्वेदेमा रहे जो पाखे ठुलो कल्पना गर्ने नरेस्तो
1: सेकोको शुभ नानी शोभा साके जो ओको बाहा येला पाखे पना दिएको छ वेकन फोन हेर थप सकस्या त बा पनि त चाहिँ वेकन छ्याटर ब्यादेऊ होला ठाउँ कुनै पिनिया नसा जोला नेगो जुगु मुख ऊ पिनिया नसा जोलाले चिल्लो यो कुदै होला ओ ज्या चाहिँ पिनिया नसा जोला नेउस्या छिहे तालका बालका नय दिशाका धागुरोला छिसा न्याना नेउस्या ठाउँमा तालका नेउ टस्कहे बाला ब्याछिदु होला अठे दुई ठाउँ कुनै सकस्या हे चाहिँ अथो प्रेसर सुगर या चाहिँ लुए दिए होला ओ अलि ठिठी कठा युरिक एसिड या चाहिँ वास ने मापी मोजके दै ओ ज्या चाहिँ बालक मा बाय त सेवा या गोदैको मरे रुङ्गा चिसौँ गुब्लेन या रासन या खाने मुख चिसौँ नक्यो टोङ्क्यो रहेको मुआबले हे ख तासे थन फोन सुपा चाहिदिएको वाइके त लस्कु स्या हेलो न्युवा पञ्चको आज छ जो जलपा हजुर जो जलपा ज्याजो छ लस्कु स्यानाचना पूर्णबहादुर साकेजो हजुर छिता हेलो नेवा पञ्चको आज सन् लस्कु स्यासे माफु छिता जिताना प्याछे ज्याचौँ अहिले तैदिस पूर्ण जो ठाउँ छिगो हेलो नेवा पञ्चको आजले छुपट्टि भन्ने व्याधि ठाउँ छ
2: आफ्नो भाष्य भायो खासे ज्या भाटेको सिजना सम्मान्य न तैदिस
1: हजुर
2: राममूर्ति आफै दिन भाइ लुमका थिए पुरो एक चाहिँ गुर्जो सबै पुरै तेह्र हिसी र धान बिहा मिसला बिहा चाहिँ सकिएन बालुमा गाटो मिसुल भइगयो आशीमा चाहिँ
1: हजुर अवश्य नै ख हजुर
2: आफै बालुमा गाटो सकिना खाँचको भ्यालेरी गा मूर्ति मिठो बा मूर्ति लागि चाहिँ
1: हजुर अवश्य नै
2: एबा थका झटो सत्व मतासु एन घुगु फुगुने भन एबा थका झटो सत्व मतासु एन घुगु फुगुने भन बा मदे थन पिखेर छु ल कहिले फरे जिमित वना वना आना मराएको छ जिमित तोटा वना बा मदे थन पिखेर छु ल कहिले फरे जिमित वना वना आना मराएको छ जिमित तोटा वना एबा एबा थगा जिमित तोस मता सुन गुगु फुगले वन हौ थन जिमिबा मन त ह वैल वैल तैथे जिमित तोटा हुन हौ थन जिमिबा मन्त मन्त ह बानल जिमित तोटा रुङुथे मचोनी वैल वैल थे थकचोनी यबा यबा थका न्याक सत्यो सा मता सोयन गुगु पुवने हुन कसो लच्या खुलना कोचल छौ छङ्क वल गुल याक्न ढकिला कसो लच्या खुलना कोचल छौ छङ्क ओल गुल याकिन डकिला एन छौ चोटा वङ्गो जिमित पच्या मजुली यबा यबा थका झक सतो सा मता सोइन गुगु फुग्ने ओना सुबा
1: हजुर यको यको सुबा रेसा छ तस्कहे बाला ला अवश्य न जी बा मरे मरेको दुःख दैको सुत परे जुल वज गेसी बा दै बोले भयो बा मरे बोले चिगो जीवनशैली हे तस्ख हे पा थो सुया त परे जुल वज गेसी थो बयान याना चिस तया ठुई मखो जब परेजी अले चिन ठुई अवश्य न खासी थन फेसबुक पेज कमेन्ट वा कमेन्ट खाने बोने छिगो फोन पिप्यो सारा महाजन पाके साउने समस्या वो दो अजन मजु निर घाते देख्दो छ आठेपे विपिन कपाली चिकम हो पाके न लाइभ सताय मरो घाचोया छ्या देख्दोला विपिन जो थन थन छु फेसबुक लाइभ चाहिँ छु समस्या चाहिँ भया छौँ तर लाइभ चाहिँ हुन तर स चाहिँ तयार भया छौँ होला मिलेया कुटा ज्याचौँ त मजुनी छेकमिन्छ जानकारी बिहारी उठो छियो रेडियो पाखे भालका तयार भएर याचौँ हुने न लाइभै हो ख लाइभै न छु छु थटै समस्या ज्याचौँ तो ओ ज्या चाहिँ छेकमिले चाहिँ छेमाना फनाचना तासी रेडियो पाखे भालका थै हालाचौँ डुठे छु जिसेबलेला तासै छिन फना डिफी नेवा फोन ल्या 4:33:42 मगरियो खर्च छि चाहिँ हाम्रो पात्र नेपाली पात्र नेपा एप डाउनलोड नाना छि नेवा एफएम 106.6 मेगाहर्ज सर्चिना चाहिँ छि नेना दि फैटा छ थन फोन यसमा पास चाहिँ रिग्डो भएको त लस्को छ जोजलपा
2: जोजलपा
1: किन कृष्णेश्वरी साके छ हजुर कृष्णेश्वरी साके जो छिता न लस्को सेना चना छिको हेले नेवा पञ्चगढ ज्याजो छ
2: सुबेडो
1: हजुर कृष्णेश्वरी जो वापस छिता
2: अनि त ठीक जो

0: धार्मिक व सांस्कृतिक सम्पदा नाप सार्वजनिक स्थल त सिचु पिचु याना किपुया पर्यटन प्रवर्धन अभियानले सकसिन ग्वालियर दिस
1: नेपाल भाषा एकाडेमी पाखे अनत मिडिया प्रारिया नेवया नेवा एफएम 106.5 निनाडिस 24 घण्टा प्रसारण दुया जंगुडु नापल नेवा एफएम .com.np लग याना दिस हाम्रो पात्र पाखे इन्टरनेट माध्यम विश्व या गुगुन थासे निनाडि जी पवन जसे संकिपा चोमी सेनानी सुबे
2: हजुर दिपाली बा हाकनाचका लसको सेनाचना भाषा साहित्य व संस्कृति सह नेपाल भाषा एकाडेमी अनिधि अनक मिडिया नेवा एफएम सक्षु खोप्टीको मेघार छ शुक्रबारपतिक निना स्यापेटाइ नै सिन्याटाइटाको ठेगु ज्याजो ख हेल नेवा पञ्चको आज्याजो तासी हेल नेवा पञ्चको आज्याजो मुकुकाइना झ्याइफुकीको ज्याजो जो साना थौ चाहिँ विशेष ना अबुया ख्वासेको दिई जुया चाहिँ छेकपिनीको नुग खाना निना चुनाको जुला छिगु थो हेल नेवा पञ्चको आज्याजोले थाउको पट्टैमा नेभ्या दिएको लिसेक थौ विशेष अबुया ख्वासेको दिई जुया विशेष कथा चाहिँ अबुया त लुमुङकाना दिई फैटा चाहिँ छिन फना दिफे नेवा एफएम फनल्या 4:33:42 सो पासा चाहिँ चुना दिगो भएको यो के कसो भए साँचो

0: हजुर, यो के कस्तो भयो वेका खास सुवर्ण श्रेष्ठ जो या कच्चा हाला छाउने पाखे फोन नदिएको जुल होला सुवर्ण जी त यो के कस्तो भयो साँचा आचे खेल पञ्चकाज हजुरले वेका फोन नदिल टासे अठे पे थाना फेसबुक पेज कमेन्ट कमेन्ट का बुन्ते ना जी छेगु फोन न प्याच रा छिना फोन नदि फे वाइफ मे फोन ल्या 4:33:42 फेसबुक पेज चाहिँ स ट्यामरोला छु समस्या ज्या चाउँ रो ओ ज्या मिले याउ ज्या चाहिँ ज्या चाउँ दो तर म जुनीला ज्याके छु समस्या वगु थे ताल जी सेब लेनला अठे पे मंगल देवी साके जो पाखे ना स ट्यामरो घाटे यादि गुडुला स ट्यामरोला जानकारी अब ड्रत होला ओ ज्या मिले याउ ज्या ज्या चाउँ दो तासे अठे पे सुरेन्द्र टुलार जो पाखे जोजलपा नरेश जी छेकपिन हेन जनामी सुरेन्द्र टुलार बुङ्गे चुना निना चुना घाटे आदि उडला अठे टुए वेकन चाहिँ थन वेकै कमेन्ट बन्छ्या नि फोन झाम पास टाइ लस्कुस्या जुत आला जोजलपा हजुर जोजलपा ज्याजो सा लस्कुस्या चना सुबिन कुमार जो
1: हजुर
0: मफो जिता छिटा मफो
1: एकदम सुठे
0: याइगो ख हला दान बिहा चिन्जके चिसा चाहिँ नै नै गुज्या चाहिँ सुठे याना जिना कचाका हला हजुर
1: नरेश भाइ नामर झिला बामर हेङला मामर हेङला छिला बिहा माला उयो वर्षै वर्षै दिनेला छिला मला
0: तर थोइले ढेब न खला तर ढेबजको सक्ता न मखो टक्कै बेसी न्याला मा बा ख मा बा ढुङ्गा चाहिँ अलि लिप्टे चाहिँ ढेबर यो अलि खला छ्यार मा बा पनि त दुःख मजीका चाहिँ छिस या फटर घाटा छ होला मा बा आफ्नो सुवा न हे छित चाहिँ अठे लगे जुला ओज या चाहिँ छिस मा बा यता सेवा याको टोटे मजी गुब्लेन
1: गुब्लेन
2: विदेशे चुनाव कमे न मा बे खाम सु मुखमे हो के व सु मो डलर देउगा मगरा
0: हजुर
2: वेल दैट ए जा थने बि आ थु आ जे जे पिन परवारे गरा सु मु डल मा बो दस मा बे द फै गगे के मते मा बो दुम द याबले मय मय मय मय न सुन छे न पो सुन न पो नया सो तो तस्न बनाने सो वे जा सु मु नो कै मस्त प्याउन मदि गाइना देन दुगा
0: सियोकैको शुभ दिन साँचोमा वेका ख सुबिन कुमार ह्युमर जो ह्युमर पाखे फोन नदिएको छ ल वेक थको विचार नुग खत हेरिएको छ ल मा भाइ त वेकन लुमङ्का दिएको ख सकस्य त छ्याटना बिहा दिएको ख होला मा भाइ त कुब्लेन खोएकी मात्रै चिस कमै यामा कमै मया जिन्दगी न्याके फैमखो छ्यारका टाइपले थौक नै बजा बा तस्मय ठिकै अले ठिठी कठाइ हल जोल चे न्या ठन्ने माको बजा भा नसा जोल या तस्क ठिके वहे ज्या चाहिँ चिसो कमे या मा ख तर कमे याको लिस लिसे चाहिँ मा भाया त न चिसो चाहिँ सुमा मा

0: ta na khwe ki mo jo ta se china phone na difi thago be jate adi fe ne wife me phone la 4:33:42 pai sa ta se tan facebook page comment o comments ka bun dena ji surendra tular jo ya hai comment bun dena ji we kana chai थौ जिमी थ्या बुङ्गे थि थि थासा पि भक्तजन पि थि थि बाजा गाजा लिसे झझ धाका चोङ दो वेकअप इन द लस्को स्व सुभ या नीति सुभ बिहान चोनार घाट्याहरू छ वेकना चाहिँ कने न सकसित बुङ्गे लस्को सियाना चोनार घाट्याहरू छ वेकना चाहिँ ठन बुङ्गे कर्णामे द्य या थ्या पौ पौ भा बोया टगो स्व चाहे त इनापिना चनार घाटे हेरिगुला पौ भा स्व चाहे त इनापिना चनार हेरिगुलो यो कोही कसो भ्याले साँझ सुरेन्द्र जो छि लोमङका कमेन्ट हेर्न दिँदा छि टपिङके फोन नाना ठगो ठो जानकारी न बिहारी फै छिगो हेल जुवा पञ्चपा ज्याजुले अलि बा यता न लोमङका दि फै तासे अथेट यहाँ देवी श्रेष्ठ जो पाखे जोजोर पा नरे जो स त्या मरुर घाटे हेरिगुलो यो कोही कसो भ्याले साँझ ना वेका आलापोट पाखे कमेन्ट चाहिँ हेरिगुलो अथेट यहाँ ललिता बनिया जो पाखेन जोजोर नरेशजी फेसबुक लाइभ स त्या मरो धन्यवाद एफएम होला छु ज्या चङ्गोर घाटे हेरि डोला एकैको सुभाति साँचा थाना छु समस्या ज्या चौँडो मिलेको कुटा याना चौँडो तर मिले चाहिँ मोजुनीला ओके निति जी छिक पिलिसि क्षमा न फना जनाला लाइभ भिडियो भया छन तर स त्या मरे आज नला तासे थन फोन यसो पास चाहिँ भएको त लस्को स्या जोजोलोपा
1: जोजोलोपा नरेश
0: हजुर जोजोलोपा ज्याजो छ लस्को सेना छ राजेन्द्र नकमिजो
1: हजुर सुभा देशान्जना छि नरेश्वर दिवसाइज्यू त
0: यो लस्को सेना छ अहिले राजेन्द्रज्यू धैर्य छ आठौँ अव्य ख्वासेको दि विशेष ज्याजो हजुरलाई हो ज्याजा इच्छा छ हेलन युवा पञ्चकुवा ज्याजोले थौ अव्य त लोमङका डिफाइका चाहिँ विशेष कथा चाहिँ ज्याजो न्याकाको जो नाप्न पनि छिके ठगो पटेबा नै भए होइन डिफाइको जुल त चाहिँ अव्य त लोमङका डिफाइको जुल
1: नाटकलाई नाता छि अब जयेश्वर लाल नकर्मी लोमङका र कहि त चाहिँ आत्मै चिज शान्ति कामना होइन सुखापट्टि हुनुहोस् बाँच्ला मारेर है मन सुना सुना गुल्न बाँकी दि वैकल्पिन त सुस्वास्थ्य कामना होइन सदा सदा तायो देहमा वैकल्पिन त सदा थिन्टो नचिन बिहा चाहिँ वैकल्पिन त झ्याप्ले न सुख शान्ति भावना देहमा रह्यो मन तैसिन नि बाँच्छ त हजुर आठौँ यीलाई योको मका मखला नरेश यो हे नरेश यो न बामन्त खला झिन बामन्त हे आ दिउँसै न बामन्त वैकल्पिन सक्सियो न चाहिँ नि झिउपट्टि छुर्गा धास चाहिँ नि वैकल्पिन त चाहिँ नि आशा दसमन व्यक्त होइन वैकल्पिन त लुमुङ्गी दिन सथौँको मुख छि सदा सदा वैकल्पिन त नुगलाई त्यहाँ माथि छौँका नि मेहनत छ ढ्याउका आठौँ चाहिँ चाहिँ यहाँ का नि झिउ संसारे हरेक वस्तु त डो मला हरे थियो होला अहिले मुटो न मिहाल्यो अहिले मिखा न मिहाल्यो का उत्सुक वस्तु चाहिँ छ ढ्यापेला नरे थियो
0: मुटो न मिहाल्यो
1: छिटो ठाउँको नै ग्यास मरु गा ठाइछन् नि नरेश्यो अच्छा नापालाई छि सि दुया चाहिँ नि फुटली जाठ्या नि उख नि मखला अहिले फुटली घोप्ले उसले मिहाले नि फुरुरु फुरुरु मखला नरेश्यो हिँड लुमङका चाहिँ नि मेरो यहाँनिर छ मखला गनगन सिका खा दो सिका दिन फुल्लिस जाति त इना व्यञ्जन गर्ने
0: ठाउँ बाया त विशेष लोमङका लोमकी कथा चाहिँ छ ठो हेलो नेवा पञ्चका ज्याज झ्याका चनाको जुलाटा चाहिँ अठे टुया थाना किरण खर्की नेवा जो पाखेन जोजल्पा नरेश जो एफएमए एफएम मब फेसबुक पाखे नेना चना अनन स ट्यामर घाटा हेरिक डोला समस्या है ज्या चाहूँ जुला थौँ चिगो थो नेवा एफएमए छुँ छु छु ज्या चाहूँ गा ट्याम अफ डोला मिलेको कुट ज्या चाहूँ दोला वो ज्या चाहिँ छक्ल छुजो ए त्यहाँ म फो बजिया चाहिँ छुट्या जिला छिक पनि चाहिँ क्षमा फनाचना होला चाहिँ एफएमए र टावर समस्या भया छौँ जुला फेसबुक लाइभ बाखे सोएको जिया छौँ ख वन चाहिँ छु छु समस्या भया छौँ र अठेट फेसबुक छिगो थो हाम्रो पात्र नेपाली पात्र हो नेपा एप डाउनलोडमा चाहिँ छि तपाईँको ओके पाखेन जेना डी फैता चाहिँ छिन थो ज्याजो जेना चाहिँ डिओ खस छिन फोनमा डिफी नेवा एफएमए फोन ल्याए 4:33:42 फोनमा बाह्य त लोमुको चाहिँ थको पटेबान न्याभ्यादी फैको जुला तासै थौँ विशेष कथा चाहिँ अव्य खुवासेको बाह्य खुवासेको दि जिया चाहिँ विशेष कथा चाहिँ छि बाह्य त लोमङका न दि फै तासै छिस बाह्य गुण गुब्लेन लोमङ्के फैमख विशेषना मा बाह्य त हेमा माबाय गुन गुब्ले न लुमंग भई मख माबाय न गुली दुखै न चिता होरके याना बोलंका दिगु दो थौ टक थुगु इले आ गथे जा चौ दो अन्तक थ्यांक यु निदे माबाय ला यकै दै चिता छु पाच जग मुसु वसान जोर वसान छु जुई लड्का मा बान चाहिँ तस्कहे च्युता कया चाहिँ गणे काजी ला गुब्ले हे दुख जुल मदासी च छि छि मदि असी सा चित सेवाय ना छनी मा बान अले चिस चाहिँ वहे मा बा छु पच म मफ दास छिपि चर्के ज्या गुब्ले ना हाल मजो मा बा या त चाहिँ मा बा पि त चिस सेवा या हेमा कुलिफु उली सेवा या माछि छ मा बाप त सुखतै गुहे चिगु थो जीवन या चाहिँ बालाको जीवन जुइफो माना चोटले गुब्लेन दुःख मजेमा छि जन्म जीवनका मेरो अवश्य नजुई वला खाए ख थो सत्यता हे ख सक्स्याना छु छन हुने माने जीवन हुने माने तर च्या अठे जुसा न चाहिँ मा बा न जे नापचना गुली मा बा लिसे चाहिँ न्याय फुका चुनेको मा बा न लिसे खला बलाएन सक्ता ज्या चुनेको व मा बा त चाहिँ छ मा बा मरेरको सान लोमके कुब्ले हे भई मख मा बा त गुली जग लोमका चुनेको ताइपिन दो तर च्या लोमके भई मख होला नाचन सुइता परे जल वज केसी तासे थान फोने सुपास चाहिँ दिग्रो भएको त लस्को स्या जोजलपा
2: जोजलपा नरेसी
0: हजुर जोजलपा ज्याजो छ लस्को स्याना छ चिनकाजी म हरजन जो
2: सुब्याडु अले नरेसी मम्फु
0: प्याछि जो अले चिनकाजी जो छिता
2: मम्फु जिरन छिके जो
0: हजुर अले ताई दिसा छिको हेले नेवा पञ्चको ज्याजोले थौ विशेष ज्याजो छि सा चाहिँ बाय त लुमंग के हो होला कठैना ज्याजो हया चना दो तासे छि ठकेट हो लिसि छि बाय त लुमंग को लिसि छि ठकेट हो पटे बना ने ब्यादि फै
2: यो नरेसी बाइटोमङ्गो छोलेला छि देन्द भो यो खुवासे यो उपलक्ष्य चिसँग भन्दे पनि थाहा भना बिहारे छनु नि ठाउँलाई छे छे फुक्सानीलाई मखोज ल मङ्ग गुमेस्या पवित छेमा गुमेस्या छे चाहिँ म्यापिङ भइछु नि अहिले जी झुनी मलाई जुया दिँदै छिउ छौ सर्कल ढुका सर्दा पुचहरूका के पनि दको मिले जिया मिग पिनि म बिहारे ध्यान शिविर सञ्चालन जुली सुतै सुतै ध्यान पाउँ इन्धन जलपान अहिले भजन चाहिँ छिउ पुचाउ भन्दै पनि त यहाँ अहिले छिल प्रार्थना परिचान पा धर्मदेशना तपाईँ अलिक पनि मरण कसित छि बाबा पिन्दको मको कि थो हलमे न्याङ्गो छौँ पनि गुलिन मरे रुङ्गु पिन्दु कसिदाँदै सुखावती पुग्ने बासलाईमा नाप निर्माण कामना यहाँ छु मगा मचाउ ढुसा झिम्साइन पुन्ने भोटफल पनि लाभ दुईमा मगा मचाउ पुरा जुया चाहिँ वोटफल पनि छु दुःख जेताउँ ढुसा चाहिँ मरेमा या चाहिँ पनि पठाउँछु ल
0: हजुर
2: अहिले ठुला गुर्जु पिन्था हुने बाँकीहरू
0: हजुर
2: अहिले मेरो चाहिँ ख परिवार पनि बाउ पनि दुखिने नपाउँछु ला भोइ फासेल भेट ल
0: मलाई
2: पाउँछु ल अहिले मेरो पनि थो चाहिँ आज चाहिँ खालि उयो रुपे अथवा चाहिँ खालि खयौँ रुपे जस्तो छिसन क्यामली चाहिँ त्रिसमा चाहिँ मुटी छ जिउ मुखला
0: हजुर
2: छिउ देशतिर चाहिँ गब्लै स्विजरल्यान्ड याद आयो गब्लै सिङ्गापुर याद आयो मुखला
0: हजुर
2: आफ्नो याउ मरु म याउ चाहिँ जिउ निम्ति चाहिँ जस्ता बाला थिन्छ अब सिङ्गापुर होइन अब स्विजरल्यान्ड होइन छ्याउ नि मुखला
0: हजुर
2: अब यहाँ मलाई लाग्छ उसको छन यो ज्याख होइन ऊ यहाँ त देश भुटी मरौँ धुने आटको मैले त म आए भालाको गमले यहाँ मात्रै थाहा दिन्छ नि
0: हजुर
2: तर जिउ मने उयो नि सो कुरा ठुली भालापट्टि दे ए देशतिर चाहिँ यो त छौ खण्डु मसी होला अन्दरेसी छ हलिमे न्याङ्क चाहिँ गुलीबाट देश तुझ्यो ला
0: हलिमे न्याङ्कला
2: थो पृथ्वीलाई ढामल पृथ्वीलाई फुकाएन गुलीबाट देश तुझ्यो
0: उसलाई ठ्याक्क झिन मसला
2: अन्दाजी
0: निस हो चाँचो डो
2: मिले मुजु
0: मजला
2: मजु
0: जिन नेपाल दिए छ ओजु दुका
2: जी चाहिँ झ्याम्ले बिजायो छोरा छ हलिमे न्युङको चुङ्गु धक्को आजको देशमा विदेशमा फुकाइन हामीलाई छियो नेपाल थियो अब कि देश चाहिँ हलिमा चाहिँ झिङ गर्न मुखाउँछ खेर चाहिँ ऊ 400-500 किलोमिटर दुनियाँ 45 डिग्री छ्याङ्का चाहिँ -45-50 डिग्री छ्याङ्को जिउ अहिले हलिमा न्याङको मैले देखि सजाउपछि सप गुण छिटाहरू दोस्रो पौधको छिटा मरु अन तेस्रो अनि चाहिँ च्याउ टक्क घुङ्गु टक्कलाई छिटाहरू ल ओके माथि चाहिँ जैविक विविधता वनस्पति पनि ल झिङ मनाउँदै के खालासँग सांस्कृतिक विविधता भाषा यो विविधता त्यति रहन्छ यस्तै न छिगो न मल्याको भाषा लाइकै मनाउँदो
0: अटेदु
2: मङ्गला जनजाति हिसाबमा सोल्लासँग अटेदु उप्लि पालापट्टि जेसित छोतै नेता देशमा भतिजतको ग्वाली आऊ तेह्र न्यार दुखियो अथवा चाहिँ तेह्र न्यार मुखा चाहिँ क्यार छिरै भित्रैलाई फिट स्वर्ग या जिउ देश सुनसान छ्या माया त घा चाहिँ खुब बिजान जुन होगा आज निसन धर्का नरेछ त स्वर्गलाई या मजु जेतु नि
0: छ्या
2: छु भन्दा रहेछ
0: स्वर्ग जुन लाएर स्वर्ग स्वेदल छिपे मरे माला थन
2: मरे मायु खमुक त मरे मायु खमुक त मरे मन त किलाई थाके स्वर्ग
0: आउला
2: छिटा उख्नु उख्ने पनि खालि कुनलाई भोट थाहा हुन्छ होला जेसी त त्यहाँ स्वर्ग या थाहा छैन बर्बादै दियो पनि नि छिउल थाहा कारण छिउल न जे स्वर्ग झुल्के थन चम्पी मनोटे र छोराइका
0: स्वर्ग झुल्केला स्वर्ग स्वर्ग गर्नु नि
2: यापाली स्वर्ग जुल्की देशे तपाईँ पक्क मनो त स्वर्गवासी जुल्ने
0: मङ्गला
2: स्वर्गवासी मुख हुन्छ स्वर्ग या मजुक नि
0: टोका पाके झिकाले आफ्नो प्राविधिक भाषा चाहिँ पल्ख डिपाटेल घाटेहरू होला डिपाहरूका चाहिँ आँक्ना छिली से खालाइन चरा दिशा नेवा एफएम छ 6 खोप्टीको मेगा चले फोन नचरा दिशा 4-33-42-22 छ।

0: अले फुक्क भया जटा सिडरला
1: अ सिडी ढुंकल
0: छंगो पर्सनल मोबाइल नम्बर ब्लक यानला
1: पर्सनल मोबाइल नम्बर ला उकुनु हे टेलिकम याज्या खुठी वना ब्लक याना वेट न
0: अले बैंकेले
1: बुइंके
0: खटया
1: अनछा या मालले
0: वला या माहुने ठाउको मोबाइल नम्बर हिलापुला वा ब्लक जुगु बैंक याता न जानकारी बियादिस अले ठाउको बैंक खाता या जानकारी मेपिनीगु लाटे थिनीगु पाखे बचे जुयादिस
1: सतर्क जुयादिस ठगी पाखे बचे जुयादिस
0: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
3: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
4: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बचालौं, दुर्घटनाबाट बचौं र बचाऊ।
5: 9 नम्बरबाट कार्यालय

0: हाम्रो पातो जोड्छ नेपालीलाई.
1: हजुर, डिपालेपा हाक नाच कलशको सेना चुनाव भाषा साहित्य हो संस्कृति या स नेपाल भाषा एकेडेमी नीति अनक मिडिया या न्युवा न्युवा एफएम सक्षु खोप्टी खो मेगार छ शुक्रबार पतिका झिना स्यापेटाइने सिन्या टाइरीको ठैगु ज्याजो ख हेलो न्युवा पञ्चुकुवा हेलो न्युवा पञ्चुकुवा ज्याजो छ थकेट गो छुन कथा प्रतिभा न्याभ्या डिफेको ज्याजो खस होइन थौ चाहिँ विशेष सेना चाहिँ अभ्य खुवासेको दिँ अर्थात् हामीलाई बाह्य खुवासेको दिँ जुया चाहिँ थौ विशेष सेना बाह्य त लोमङ्का डिफै डिफेटा चाहिँ छिन फन्ना बाह्य त लोमङ्का डिफै अहिले थगो नुगो खन तया डिफेटा चाहिँ छिता न बनाचुना नेवा एफएमया फोन ल्या 4:33:42 छ तासी थन फेसबुक पेज कमेन्ट वो कमेन्ट बन्दिन होला नुच्छे नारायण श्रेष्ठ जो पाखे जो जलपाएरका चया छ जो जलपा थो चेको थो नेवा एफएम यो फेसबुक पेज पाखे स त्या मर्या चौधो थन कम्प्युटर हिलाबला या भो खला कम्प्युटर मेगुपट्टि कम्प्युटर टे हो ज्या चाहिँ ज्याक छु समस्या वया चौ जिमा होला लाइभ चाहिँ बालक हे वया चौधो तर सहज त्या मर्या चौधो ठो याक न हे आथौ ठो ज्याजो कचाइ रङ्गा मिलेयाको जे तासे कने शनिबार जुल कने शनिबार निसे चाहिँ स बालक तयारी तगा छिक्मिन्द जानकारी ब्याचना ओके नीति मिलेयाको जी तासे थोचोको जानकारी विषय आठौँ अवय खुवासेको दिँ विशेष सेना चाहिँ जे अवय खुवासेको टाइपले अभिपिन्त मा बो बा या त मा अवय त चाहिँ सासाको नसा जोलनको से थक्का म्यापी तापक तापक हुना चौपिँ थ छे वे मखना चौपिन छ न त थौँ अवय खुवासेको माय खुवासेको दिँ इलाका चाहिँ थौँ विशेष सेना अवय खुवासेको दिँ इलाका चाहिँ थ छे वया चाहिँ मा बाय त चाहिँ सासाको नक्कीको अहिले मा बाय त पूजना चाहिँ मा बाय निरोगी जीवमा त गा सुस्वास्थ्य कामना याको दिन ख अहिले छिएको थो मा अब या त खुवासेको टोचना चाहिँ ठिठी कठाया ठ मरे मर मर मर मरु चाहिँ ठिठी हलाजोला न्यानायङका चाहिँ मा अब ने मजुको थो ठिठी कठाया थो थो चकमडी निस्किया सक्ता कठाया ने मजुको चाहिँ योको योको चाहिँ मर मर त्यो फुका न्यानायङ मयङ्की तर जे इनापिना चना तासी थन फोने सुपास दाइदि रो भएको त लस्कु स्या जोजलपा
2: जोजलपा
1: हजुर जोजलपा ज्याजो सर लस्कु सेना चना नक्ष नारायण जो
2: हजुर
1: छिताना छिगो थो हेलो न्यु पञ्चको आज सर लस्को स्यासे थाउको पटेवा न्यु बसे थ बाय त लुमगाना डिफे थौ विशेष जाजो
2: थौ चाहिँ या थौ थौ पितृदेव भव मुखला थौ चाहिँ नि बाय खसे यो दिं ख
1: हजुर
2: चिनिया टेला सुन्थे छैन अझ भनी चाहिँ भतिजा योको जुइ थिन छौ ल
1: हजुर
2: चिनिया संस्कृति अनुसार सुन्थे छैन भनी जुइ तनी सुरु जुइ नेम स्टोरी फोकस भनी जुइ आज चाहिँ ठाउँ चाहिँ आज बाम्रो चाहिँ लगभग लगभग 20 वर्ष जेडङ्गो जोडी ठाउँ चाहिँ सुन्थ्या जी 4 बजे हौँ बोले 4 बजे गोकर्णकै ठिउँ बोले होइन एकदमै भिडका होइन आस्था डुगा निवा समुदाय पिमन्त यो खने डु वा टस्कौँ डु तर एन आना चाहिँ मनु त चाहिँ एकदम विभिन्न ठासेला ओपिन चाहिँ नि मन्ड खन चाहिँ म जिजको मुख खन बाम रूपिन चाहिँ विभिन्न दुखन ध्याए चाहिँ छौ चाहिँ चित्त बुझ्याउ ठ्याए डु रे खनगा चुनाव छ छुइँ खन्दै
1: भू
2: त्याग चाहिँ वेगा झिसन बाह चाहिँ किनौ लम्पू चाहिँ छौ त्याग ल छौ इले झिसन चाहिँ मयासा जिम हो आठौँको नै झिसन ध्यान झि नापनापा जिता बाबिसन डाँडे गुडी थाहै नि
1: त्यहाँ
2: इले मनाउँछ चाहिँ नि सिचा मिसा छिटो ठासे ठिनिमो हो आठौँको नै छ मस्ट चाहिँ नि अब प्रविधि र बोल घन्टी या के मोबाइल के उयो ठाउँ चाहिँ हुने मलाई तर अबिन चाहिँ बानी सिलेन्डर हुँदैछ मस्ट ठाउँ गरेर चाहिँ
1: होला
2: अब घन्टी बिर्सा अबिन डन्डै मुखो नि यहाँ सुन्दा डायरी मलाई अल्छी चाहियो चाहिँ बानी चाहिँ अब चुरु नभए प्रविधि मर्छ न छिजे नि ठिक टाइमै ठिक थासे चाहिँ ठुक इले चाहिँ फुकन ज्या सिरेको खस आठौँले फुकन प्रविधि रहेन हो फटिजर चाहिँ नि उसले ज्या छौँ खने मर्ठ्याउँछ विचार होला अब हजुरलाई अलि आठौँ चाहिँ विशेष चाहिँ जिउ बा चाहिँ सुकावटी बा बासलेमा हामीले चाहिँ काम गर्छ अठे यहाँ चाहिँ मरुपी पासा पिन्द गुली स्याउ चाहिँ या मरुजी आठो डक्तनी न बच्चा छु न्य इले न चाहिँ बेपत्ता जुपिन दुनिसी खुसी हुन्छ गुली चल या चाहिँ छिन्जुल मलाई अपुरले छेत्ती झुल वे कपि या गुली तना चुम्पिन याक न चाहिने एउटा चाहिँ रुखे फसा जिउ एउटा चाहिँ मरे ढुङ्गो खजान उयो कपिनी चाहिँ नि सुकावती सुकावती भवन चाहिँ बासले भनेर काम गरेर छुना छ

0: आफै डाउनलोड गर्नुहोस् नेपा एप।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: Kajaria Tiles, your world-class luxury.

0: ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, टोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ, रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चार ओडाको चम्पा देवी दर्शन गरौं, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। कीर्तिपुर नगरपालिका, चार ओडा कार्यालय, कीर्तिपुर, काठमाडौं।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
5: सिद्धार्थ बैंक पाखे जनहित जारी संदेश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
7: झिगो मति न चुले जाया वला गबले वेगु मुख बिना स्वा।
8: दुजलोपा नमस्ते, जी कलाकार राज्य की पु जी सकल नेवाते गुस्व निवार 106.6 निश्चित छ 24 घण्टा प्रसारण ज्यादा।

0: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ, डस्टबिनमा फालौ, सभ्य नागरिकको परिचय दियौ। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
1: 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, कीर्तिपुर 10।
3: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, कीर्तिपुर। प्रोप्राइटर दिलीप कुमार महर्जन।
2: मोबाइल नम्बर

पटुवालाई सम्मान गरौँ, सभ्य सहरको परिचय दिउँ। टिपू नगरपालिका महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा एफएम 106.6।

0: हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नेपाल भाषा एकेडेमी नीति अनक मिडिया प्रालय नेवाय भाषा साहित्य वा संस्कृति स नेवा एफएम 106.6 नेना दिसा नेका दिसा।

0: प्लान यो प्लानले प्रिमियम तिरेको छ गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.

0: 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: जथाभावी रुख नकाटौ वन जंगल हरियाली जोगाऊ तोल बस्ती वातावरण सफा राखौ पर्यावरण बचाऊ रोमाञ्चक पदयात्रा गरौं कीर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं कीर्तिपुर नगरपालिका चारवटा कार्यालय कीर्तिपुर काठमाडौं।

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप। अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू। आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: गौरव

अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौ, दुर्घटनाबाट बचाउ, नियम अनुशासन कायम गरौ, सत्यताको परिचय दिऊ, जथाभावी पार्किङ नगरौ, सडक सधैं सफा राखौ, सडक नियमको पालना गरौ, सबै नागरिकको परिचय दिऊ, दण्ड र जरिवानाबाट बचौ, सडक पेटीमा सामान नराखौ, बटुवालाई सम्मान गरौ, सबै सहरको परिचय दिऊ। त्रिपुर नगरपालिका, महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा FM 106.6।

0: तपाईका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
4: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बसालौ, दुर्घटनाबाट बचौ र बचाऊ। 9 नम्बर वडा कार्यालय, कृतपुर नगरपालिका।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
6: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
5: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
6: हामीलाई सम्पर्क गर्नुहोस्।
5: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10,
6: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
5: मोबाइल नम्बर 98512336369, 98143263369।

0: को दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, तोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ,
5: रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। कीर्तिपुर नगरपालिका, चारवटा कार्यालय, कीर्तिपुर, काठमाडौं।
6: Kajaria Tiles, your world class luxury.

0: जो जलोपा नाप्ना पल्लसको सेनाचना प्राविधिक पासा वीरेन्द्र साकेलिसे जी नरेश थेचमैया ठाउँ नेपाल सम्बत चिन्छ सौ पी खुद गुलागा आमा तिथि शुक्रबार विक्रम सम्बत 2083 साल भाद्र 26 गते अनि सन् 2026 सेप्टेम्बर 11 तारिक दिन ख ठाउँ अबोया ख्वासेको दिन ख नेपाल भाषा एकाडेमी निधि अनक मिडिया नेवया नेवा एफएम सचिव कोफ्टीको मेगार सास शुक्रबार अवधिक निनासिया पेटाइनेसे न्याटाइटाको ठैगु ज्याजो ख हेलो नेवा पञ्चकुवा हेलो नेवा पञ्चकुवा ज्याजो जुनावे थुनाङ्गु जी नरेश थेचमी हेलो नेवा पञ्चकुवा ज्याजो मुकैना छुहे ज्याजो जुला छिहे नेवा एफएम या फोन ल्या 4 33 42 22 फोन एना छि छिकेहे दुगु छुना कथा या ठके दुगु पटेबा नेवा डिफेगु छौ या छुगु ज्याजो जुला वहे ज्या छितना मराचना नेवा एफएम या फोन ल्या 4 33 42 22 तासे छिथु हेलो नेवा पञ्चकुवा ज्याजो नेवा एफएम सचिव खोप्टी खु मेगा पाखे हलि न्याङ्कय चुना न्याना दि फैगु जुल ओके निति छि नेवा एफएम डट कम डट एनपी लगन न न्याना दि फैसा अथे तुया हाम्रो पात्र नेपाली पात्र वा नेपा एप डाउनलोड न तपिङके निपेगो तके नेवा एफएम सचिव खोप्टी खु मेगा न्याना दि फैसा नाप्ना पछि छ नेवा एफएम सचिव खोप्टी खु मेगा ज्या फेसबुक पेज बाखेना लाइभ स्याच न दिगु लाइभ स्याच न दि पे पासमिन छन लाइक शेयर कमेन्ट न दिता इना पिना छन तासे छिथुको पेज यता फलो न न्याना दि फै अले छि याना दिगु कमेन्ट यता न छि छ अनिले थ्याबिगु ठाउँ अबया ख्वासेको बाया ख्वासेको दि ओ ज्या चाहिँ ठाउँ बा यता चाहिँ भिन्टोना देशना दि फैको जुला छि छिक्पिने बा यता लोमङ्का थाको पटेबा न्या दि फैको जुला तासे ठाउँ जे सकला बा पिन्ता चाहिँ ठाउँ या दिसा भिन्टोना देशना चाहिँ छि बा पिन धैप बा धैपे जे मस्ते उनीति चाहिँ बा न चाहिँ गुब्लेन लोभ लालच यही मखला मस्त उनीति भिङ्गु नीति के काम न यही गुजुला भिङ्गु मस्त बालाको नपुगे उनी मार्गा चाहिँ छिट बबी उनीसेके या बालाको नपुगे नि गुजुला मा बा न रहेको मा बा धैगो छे जीवित डर काटाइने वे मा अब डटले छिसा चाहिँ गणन ड्याउना धर्म या मा अब या तजुको खुसी साथ तया बिल दासान गा उजला वे ता चाहिँ सकल मा बा पिन्टा चाहिँ पिन्टोना देशना चना अले सकल बा पिन्टालाई थौ विशेषना पिन्टोना देशा मा गए जुला लिसले चाहिँ मा यता पिन्टोना देशना दिमा छिसा छ्यार काटाइले मा बा न धेगो छिता मा न विकी अले मा न बोलङ्की नीति चाहिँ सक्ता जाएना दिसा अले बा न चाहिँ छित थो माको सक्ता कथा थो अपाटी बिउ नीति चाहिँ वेकन जायना छित गुब्लेन दुःख जुलका मरासी छि मस्ते उनीति चाहिँ वेकन योगदानियाना दि वो ज्या चाहिँ मा भाएट चिसा विशेषना लुमङ्गेमा ठाउँ छन् जग मकै चाहिँ छिसा न्या निथा हे मा भाएट लुमङ्गेमा ला छ जग चाहिँ चाहिँ मा भाए त चाहिँ जाने धुन्ला बैजने धुन्ला अले मफुला मफुला छ जग नौना दिसा वेकपी तस्कन लस्ता जाइला वो ज्या चाहिँ चिसा सोच अब खुइ न्यानो हे चिसा मा भाए त चाहिँ हना भना टे मा तासे सकल बाया त अले माया त न पिन्टोना देशना चना होला अहिले दिवङ्गत ज्यादीहरूको पि सकल बा पिन्ट मा पिन्ट चाहिँ सुखावटी फुन छ बासलाई मार्का कामना न यासे सकल मा भए त हाक्न छ पिन्टोना देशना चना दासे छेगो हेल नेवा पञ्चकुवा ज्याजोसँग ठाउँको प्रतिभा नेवा दिउने दिने ठाउँ फोन यसो पासा चाहिँ नेवा एफएम फोनलाई 4 33 42 22 त लस्कु स्या जो जलपा
1: हेलो नरेश दु जोजोल्पा जी स्वाथी तब नुगा पाखे
0: हजुर स्वाथी तब जो छितार लस्कु सेना चना हेलो नेवा पञ्चकुवा ज्याजो स माफु छिता लोमङ्का ठाउँको प्रतिभा न झ्या दिफै छ बा पिन्ट चाहिँ छि लोमङ्का न दिफै ठाउँ विशेष ज्याजो छि ठाउँ बाया खासेको दिन लागो ज्या चाहिँ छि बाया त लोमङ्का न दिफै छ भिन्टुना न देशना दिफै ला अथे बाया त छि गठेना लोमङ्का दि ओके विशेष न अलि लिस्ने ठके डुको प्रतिभा न झ्या दिफैको जुहे जुला
1: दनी तिन बापिन्ट न्युसाया कायो या कामना यान्तना मरै उने ढुङ्को पिन बापिन्ट सो कापति कुम्ले बासला मृगा सर डान जलिया देखान पनका
0: हजुर हजुर
1: पुष्पा आज जुन चाहिँ नेवा खङ्ग नबचनका
0: हजुर छिटा लिउ न हेका त रेडियोस का सान दिसा होला जी यस धयुपति स जी त्या दया चन अले छि मटना चन बजिया हजुर
1: हजुर
0: छिटा लिउ न हेका तपाईँ रेडियोसका साना दिँदा जे नापिना चना
1: आज ल
0: आज न हौ आज जुल तैदिस
1: आज नेवा खाउँको ट्याटो आज विशेष न तिन नेवा त्यसो
0: हजुर यो कोही कस सुभा दिसाँ अब एक स्वाथी तब जो नुगा पाखे फोन ना दिएको ल तसै छिन अथा थिए थके दुगु पटिबाना न व्या दिफै छ थौ अबया ख्वासेको विशेष दिजा छि अबया त लोमंका ना दिफै ओके नि दिन छि न वा एफ मे फोन ल्या चार 33 42 22 सम फोन ना छिगो हेलो न वा पञ्चको आजा जोले थौको पटिबा लिस्ट छि थ अबया त बा या त ना लोमंका दिफै तसै थन फेसबुक पेज कमेन्ट व कमेन्ट छ भने छु फोन पिबियो थन नील हेरा तुला जो पाखे जोजलपा नरेश जो गाचा छ दिगु जोजलपा छ महर्जन पाखे साउन्ड प्रब्लम फेसबुक लाइभ समस्या झ्याचौँला लाइभ लाउन तर साउन्ड चाहिँ स चाहिँ त्यहाँ मरो जानकारी बगुडो प्राविधिक पासा स्वे मिलेको कुट याना चुना दिगो वैजी वेकन मिलेया त अझ न याना चौँदो साउने समस्या भयो चौन घा चाहिँ तयारी डुला सारा महर्जन जो पाखे छिन फना डिफे थौ प्रतिभा लिसिल छिए थ बाय त लुमगा डिफे दासे छि गठेना लुमगा डि थ बाय त थासे खान फोने सुपास दाइ दिगु वके त लस्को स्या जो जलोपा
2: हजुर जो जलोपा नरेश जो
0: हजुर जो जलोपा ज्याजो स लस्को सेना चना नानी सभा साके जो
2: हजुर हजुर यो कुरा थामा हा माफो पाछ जो छन पाछ जो मगा
0: हजुर जतना पाछ जो हजुर
2: हजुर आ ठन्डा यो यहाँ वे र त्यो जहाँ ठन्डा ज्वर वे यो पिन्डु पर्छ होस् न होला सक्षा पर्छ होस् या माउ ढुका ठन्डा ज्वर वे त्यहाँ आपा मलाई दया वे चौन ढुका ठन्डा
0: त्यहाँदेखि
2: सँगै ख अरे आठो झुठो झिठान म या चौँ या ठाउँ चाहिँ नि मलाई तर मेउ लकजना चाहिँ हो या चौँ ढुका झिठान म अझ झिङ्गुल्दै मलाई पाए म कहियो
0: समस्या ज्याचौँ खला ठाउँ न चाहिँ नाच जिन निनाचो न बोले हालाचौँ बालकै हालाचौँ हे अलि हान छक्ल हे ट्या मर्या होला अठे चाहिँ ज्याचौँ दुःख समस्या चाहिँ ज्याचौँ ठाउँ ठाउँ चाहिँ वया सवेर घाटाको खला वे वेक ठो टावर ढेकीमा व्यक्ति चाहिँ सम्पर्क वेर गएको डो वेक चाहिँ ठाउँ वेर घाटाको खा ठाउँ विशेष बाहे फासेको डि ज्या चाहिँ ठाउँ चाहिँ वे मक्टर घा चाहिँ जानकारी व गुजुला नाच एक बजी चाहिँ वेर
2: घाला
0: हजुर हजुर बालक याक्न झी आछ्या र सम्पर्क वेर हुँला सम्पर्क स्वापो ढेर हुँदा चाहिँ याक्न वेला वया चाहिँ छिसम मिलेन
2: श्रद्धाञ्जली खटा पिठा जमजीमा मखला पिटिमा छिटो स्वाबीमा छिउ देशे मसिनमा बाबा लाउ चाहिँ खन्यन्द्यामा बाबा लाउ चाहिँ नि छिउ देशे भिजीमा रहेछ कल्पना यहाँला अहिले छि दुपी बापिन्द न आठ बुरा बुरा पिजी बुरा पिन्दा चाहिँ नि लाला थिए ठाउँको चिल्लो पिनी परास चाहिँ खासी भालापट्टि मखोला
0: त्यहाँ
2: त होइन छि पिनी ने सार घाम त्यहाँ सक्सियाए नै छ ठाउँको
0: अहिले
2: एउटा छि साक्षी त चाहिँ ध्यान तया बच्चा बुरा पिन्दा चाहिँ ध्यान तया उता खाना लो गजाउ खाना ख अझ लगा टङ्का ढिसा रह्यो चाहिँ जो पाखे चाहिँ सुझाव टकाला
0: हजुर
2: जी ठुली ढाउका ठाउँ चाहिँ कहाँ अब झी आफ्नो रोसुवा भोटे खोला चाहिँ छिटो बारीपुर कपोले छिटो गजाउ दुःख खोला नेपालले तामला छि वीरेन्द्र सरकार सम्मर्सानी छि नेपालले दशा कया चाहिँ दुःखला गुलेन छुजुल गुलेन छुजुल गुलेन छुजुल आइन नठेपट्टि चाहिँ नि छिटो मवेमा त्यही हो त्यो मन काम नै नगा रोसुवा फोटक रसुवा फोटे खोला पारी प्रकोप वया गनाउ गुठो दुःख सुनाए काम फुगु गजागु दुःख स्वे स्वेगु झिसौँ स्वेमा ल हुसुसु वया छिन्द कुहे सखा मनोपी फुक अल्पट्ट जोगु झिसौँ स्वेमा ल थै त झिसौँ चाहिँ सहयोग बिहा झिसौँ बालका सुख सानो झिसौँ गुली फुख सहयोग बिहा चाहिँ हाना झिसौँ बाल स्वेडेमा यक्न स्वेडेमा रहे जिउ पाखे ठुलो कल्पना गर्ने नरेश जो
0: सेकोको सुबारे साँझ वेक ख नानी शोभा साके जो ओको बाहा येला पाके फोन आदिएको छ वेक न फोन हेर थप सकस्या त बा पनि त चाहिँ वेकन छाटर ब्यादिएको होला ठाउँ कुनै पिनिया नसा जुल नेगो जुगु मुख ऊ पिनिया नसा जुलले चिल्लो यो कुदैला ओ ज्या चाहिँ पिनिया नसा जुल नेउस्या छिहे तालका बालका नय दिशाका धागोला छिसा न्याना नेउस्या ठाउँमा तालका नेउ टस्कहे बाला ब्याछिजुला अठे टु ठाउँ कुनै सकस्या हे चाहिँ अथो प्रेसर सुगर या चाहिँ लुए दैला ओ अले ठिठी कठा युरिक एसिड या चाहिँ वासा ने मापी मोज के दै ओ ज्या चाहिँ वासा चाहिँ इले भव्या दिँदा इना बिना छुना तासे चे आ मुआबले ख चिसँग बालक मा बाय त सेवा या गोदैको मरे रुङ्गा चिसँग गुब्ले न या लासन या खने मुख चिसँग नक्यो टङ्क्यो रहेको मुआबले हे ख तासे थन फोने सुपास चाहिदिएको दो वैके त लस्को स्या हेलो न्यु पञ्चक ज्याजो छ जो जलपा हजुर जो जलपा ज्याजो छ लस्को स्या नाचना पूर्णबहादुर साके जो हजुर छिता हेलो जवा पञ्चको ज्याजो छ लस्को स्यासे महफु छिता जिताना प्याछे ज्याजो अहिले तैदिस पूर्ण जो ठाउँ छिगो हेलो जवा पञ्चको ज्याजोले छुपट्टि भन्ने व्याधि ठाउँ छ
1: आफ्नो भाषे भायो खासे ज्या बाटो सिजन सम्मान्य नदेखि हजुर आफ्नै दिने भाइ लुमका ती कुरो चाहिँ गुर्जो बा मदे थन पिखेर छु ल कहिले फरे जिमित वना वना आना मराएको छ जिमित तोटा वना बा मदे थन पिखेर छु ल कहिले फरे जिमित वना वना आना मराएको छ जिमित तोटा वना यबा यबा ठगा जिमित तोस मतासु यना गुगु फुगने वना हौ थन जिमिदा मन त ह वैल वैल तैथे जिमित तोटा उना हौ थन जिमिदा मन्त मन्त ह बानाले जिमित तोटा उमुथे मचोनी वैल वैल थे भगतोनी यबा यबा थगा नको सतो सा मता सोयना गुगु पुवने वन कसो लत्या खुलना कोचला छु थंक वल गुलि याकन देखिला कसो लत्या खुलना कोचला छौ थङ्क ओल गुल याकिन देखिला एन छौ तोटा वङ्गो जिमित पच्या मजुली यबा यबा थका नक सतोसा मता सोइन गुगु पुग्ने ओना सुबा
0: हजुर यको यको सुबा रेसा छ तस्कहे बाला ला अवश्य न जी बा मरे मरेगो दुःख दैगो सुइत परे जुल वज गेसी बा दै बोले बा मरे बोले जी गो जीवनशैली हे तस्ख हे पा थो सुइया त परेज ल वज केसी थो बयान याना चिस तया ठुई मखो जब परेजी अलेचिन ठुई अवश्य न खासी थन फेसबुक पेज कमेन्ट वा कमेन्ट खाने भने छिगो फोन पिप्यो सारा महाजन पाके साउने समस्या वो वो दो अजन मजुनी घाटे आदि रुसा अथे पे विपिन कपाली चिकम मो पाके न लाइभ सताय मरो घाटो या छ्या दिदो ला विपिन जो थन थन छु फेसबुक लाइभ चाहिँ छु समस्या चाहिँ भया छ त ला लाइभ चाहिँ हो न तर स चाहिँ तयार भया छ हो ला मिले या कुटा जाचौँ त मजुनी घाचेक पनि छ जानकारी बिहा दिउँदो छियो रेडियो पाखे भालका त्यहाँबाट याचौँ हुने न लाइभै हो ख लाइभै न छु छु थटै समस्या ज्याचौँ दो हो ज्या चाहिँ छिक मिले चाहिँ छेमाना फना चना तासी रेडियो पाखे भालका ठुए हालाचौँ डुठे छु जिसे बेला तासै छिन फना डिफी नेवा एफएममा फोनलाई 4:33-42 मगरीको खर्च छि चाहिँ हाम्रो पात्रो नेपाली पात्रो नेपा एप डाउनलोड नाने छि नेवा एफएम 106.6 मेगाहर्ज सर्चिना चाहिँ छि नेना दि फैटा छ थन फोन यसमा पास चाहिँ रिग्नो भएको त लस्को छ जजलपा हजुर कृष्णेश्वरी साके जो छि त न लस्को सेना चना छिगो हेलो नेवा पञ्चगा ज्याजो छ
3: हजुर
0: कृष्णेश्वरी जो भफ छि त
3: हजुर छिक जो मला
0: छि त न प्याछे ज्याचो हो दो जानकारी सम्पर्क पिनेर घाटाइको जानकारी दिएको बोला वेक फोन मेमको जुलाला वा चाहिँ अर्जिया चाहिँ पिनेर घाटाइको जानकारी चाहिँ जुल आ चाहिँ ठुक वे रुङको जुलाला सोनिकले डु वेक सोनिकले चाहिँ रुङको जुला वो ज्या चाहिँ आ याक नहे जी दिएको आशा होला सर
3: फे मासुसान हिले मासुसान ठोसको फोन यार्किङ छिटो आनन्द जुइ ख मलाई
0: हजुर
3: एजुनी जाकि याक्लो याक्लो हे छिसन जान थियो व्यवसाय मिल्यामा आउ मन सा मिटिङ चने माल अन मलाई
0: हजुर
3: आ छन न्यो ला छुं खमरो आ चानो छिनो बाकी दरगिनला छिटो जा वे यो जियो इनि मने
0: मलाई
3: एजु उसको या माल
0: हजुर अवश्य आ याक्लो जी हजुर
3: हस बयो फासयो ख ठोला
0: हजुर
3: आ भोबिन दुपिन कस्तन जान भिन्तना ग होला आमोर पिण्ड चाहिँ भोपिन्द चाहिँ सरदा चाहिँ थङ्गिसला जिउने हो गुर्जु पिसा बाक्य बना काई मलाई ओस्पल पिण्ड ल्यामा ओस्पल पिण्ड घिमिर थाके चाहिँ बसोबा चाहिँ जुइमा मलाई यहाँ कहाँ जन्म कथा हामी त चाहिँ सुख शान्ति जुइमा वन कामना यान्छन होला अहिले जसु छौ त्यहाँ महेश्वर त आठौँले अयो नसा खुसी बा ओया त्यहाँ मन्त्र गयो कस्तो जेचाउँदो होला
0: यदि
3: दुःख जेचाउँदो घुमा चाहिँ छे मरिया चाउँदो घुमा चाहिँ वो घटनाहरू त तोला चाउँ चम्पेन
0: धुँ
3: त धुला मल लामो यो बोतले बोतल सिका ल अहिले वो बोतले त्यहाँ वो ल तल अहिले वो ल त्यहाँ त्यहाँ भतिजा कोसिना हो नि वो ल तोला मन चम्पिन धुवा छु अहिले बिनासम्म प्याउ
0: धुवा
3: अयो झिसो अब भुलि काक्ति ल बरु सि पनि त्यहाँ आनन्द सिएसित अम्मा पनि त्यहाँ गयो कस्तो भुलि आठै त काओ मुखनी ठेक ला बिलो ला सु बिलो आउ मनो डुला मोला खला मखला एबिन जा खुसिया झुने न लान्चनला अयो जचन्द होला एम त न याक्ले उधार जिमा बास यामा न वसै बास याना

0: अले देवयको देवयको दुर्गा चाहिँ महाबाट बिदा समय ते अले जी देवा फुले गा चाहिँ या मते सुयाना सुनाना या मते नापचना दिशा महाबा ठौकने सक्ले विदेशी हुने प्रचलन यो अपया चौधो वज्या विदेशी हुने अले महाबा या कच थन्जी अले वहे महाबापी छु ज्या मद्दत आशा न क्याम ह्यापी वे महाबा त लटोङ्की तकन थो सेवा याको प्राप्त जी मखोला ऊ यी तकन छर्कालाई इले वे खाने मख विदेशी जुई बोले तर देवड या छुया महाबा हे मरे ढुङ्गा तासे थौ बाया ख्वासे उति सकल दनिपी बापिन्त पिन्टुना देसाना चना अले तासे आ पल्ख डिपा ए तेल लगा त्यहाँदेखि प्रारूप पासाला हो ज्या चाहिँ पल्ख डिपा क्याएको चाहिँ डिपा ढुङ्गा आफ्ना छिली चाहिँ खला बनाएर गएपछि यहाँ चना देश नि वाइफएम छ छेउ खोफ्टी खो मेगा चाहिँ फोन नाचना देश 4:33:42 छ
1: सुन वित्तीय संस्था पासवर्ड पिन आदि गुब्ले काइमको ठोला बैंक हेन काइमको
2: सिद्धार्थ बैंक पाखे जन हित जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।

0: धार्मिक व सांस्कृतिक सम्पदा नाप सार्वजनिक स्थल त सिचु पिचु याना किपुया पर्यटन प्रबन्धन अभियानले सकसिन ग्वालियर दिस
1: नेपाल भाषा एकाडेमी पाखे अनक मिडिया प्रारिया नेवया नेवा एफएम 106.6 निनादेश 24 घण्टा प्रसारण दुयाजङ्गुटु नापन नेवा एफएम .com.np लग यनादेश हाम्रो पात्र पाखे इन्टरनेट माध्यम विश्व या गुगुन थासे निनादेश जी पवन जोशी सङ्कीपा चौमी सेनानी शुभ
2: हजुर दिपाली पाठक नाचका लसको सेनाचना भाषा साहित्य हो संस्कृति छ नेपाल भाषा एकाडेमी अनिति अनक मिडिया नेवा एफएम सक्षु खोप्टी खोम मेगा छ शुक्रबार पतिका निना स्यापेटाइ नेसी न्याटाइटाको ठैगु ज्याजो ख हेलो नेवा पञ्चको आज्याजो तासी हेलो नेवा पञ्चको आज्याजो मुकुकाइना न्याइफुकीको ज्याजो जो साना थौ चाहिँ विशेष ना अबुया ख्वासेको दिन जुया चाहिँ छेकपिनीको नुग खान निना चुनाको जुला छिगु थो हेलो नेवा पञ्चको आज्याजोले थाउको पटेमा नेवा दिएको लिसेकै थौ विशेष अबुया ख्वासेको दिन जुया विशेष कथा चाहिँ अबुया त लुमुङकाना दि फै तासै छिन फना दि फै नेवा एफएम फोन ल्या 4:33:42 सुपास चाहिँ चुना दिग दो वेका
3: लसको
2: अब भला

0: ก็ว่าจําคุตวาวดาวมะคลามะก็เกอุคนว่าจําคุตวาวเดอัลดอตายาจองมะก็เกอลักมะรีลักมะรีเหลมอตาวะเลอะเมียเมียนุมอะกุเมจิกะบาบาคอยมงละญาโรเกอะบ่บาคาวนอชูกะ
1: ก็ได้ใช่นะยกบัตรมรณีมะกะอ่ามรณีอ่าจาละดะตออ่าเสียว่าจินเนกิงเกมันเนี่ยอาจจะอีกามอสนะทาเซตนามาไปดะทาเซตยาดิไซยาซะโอเทนซาวมะกะซาวมะเทนซาวกะโนเดมะโกติเวชิเกมาบะตอรานิมะกะอ่าวะสิคะเวจาบุงกูบีมนุตะ
0: जिस कारण दादा थोन अनिवार्य फिल्म जिस कारण दादा गुंगुं भी आये महापुर दया तोरा भी मुंडा उला मुर्खे दिने जो महापुर शिवाय ना सोच ला एकदम ये बांगला केवल इवला जाया कमे आया खाया खा ने बाले तो ना कमे आया खा विदेशे सुना कमे ना महाभियो खा मुस्लिम वो कमे हो केवल सुमो डॉलर दे रहा मगर
1: हाजर
0: वेल यार थने भी ये भी पलवारे कह रहा सुन मनु दल माँ वो दास माँ वो दब कह कर कि मरे माँ वो डूब जा याबले मैं मैं मैं मैं ना सुना चेंज ना पाऊँ नया सो तो तस्कर बना नहीं तो वैसे या सुन मनु ना क्या मस्त प्यार मुझे राहिना बेंद रहा है
1: हाँ सियो कोई को सुबह दिशा सुना वे का ख सुविन कुमार ह्युमर जो ह्युमर पाखे फोन आदि वे कना थाउको विचार नुग ख तया दिउ ल मा भए त वे कना लुमंका दिएको ख सकस्य त छाटा न ब्या दिउ खला मा भए त कुब्लेन खुएकी मते चिसं कमे यमा कमे मया ख जिन्दगी न्याके फै मखो छार गदाले थौकने बजापा तस्मय ठिके अले ठिठी कठाया हल जोन चे न्याय निठन ने माको बजा भा नसा जोल या तस्क ठिके वहे ज्या चाहिँ चिसो कमे या मा ख तर कमे याको लिस लिसे चाहिँ मा भाया त न चिस चाहिँ स्वेमा मा भाया त न खुके मजो तसै छिन फोन आदिफी थको बेचा त्यादिफी ने वाइफ मे फोनले 4:43:42 भाइस तसै थन फेसबुक पेज कमेन्ट वा कमेन्ट गर्न दिनजी सुरेन्द्र तुलार जोया है कमेन्ट बन दिनजी वे कना चाहिँ थौ जिमी थ्या बुङ्गे थी थी थासा पि भक्तजन पि थी थी बाजा गाजा लिसे झझ ध्याका चुङ्गो दो वेका पिन्त लस्को स्व शुभ नीति शुभ बिहान चोनार घात्यादी रुसा वेकना चाहिँ कने न सकसित बुङ्गे लस्को सियाना चोनार घात्यादी रुसा वेकना चाहिँ ठन बुङ्गे कर्णामे द्य थ्या पौ भा बोया टगो स्व चाहे त इनापिना चुनाव घाटी गुला पौ भा स्व चाहे त इनापिना चुनाव हेरी गुरु यो कोही को शुभ दिशा छ सुरेन्द्र जो छि लोमङका कमेन्ट हेर्न दिँदा छि टपिङ फोन नान ठाउँको ठो जानकारी ब्याडी फै छिगो हेलो जुवा पञ्चको आजले अहिले बा यता न लोमङका दि फै तासे अथे यहाँ देवी श्रेष्ठ जो पाखे जोजल पा नरे जो स त्या मरुर घाटे हेरी गुरु यो कोही को शुभ दिशा छ वेका आलापोट पाखे कमेन्ट चाहिँ छ्यादी गुरु अथे ललिता बनिया जो पाखे न नरेशजी फेसबुक लाइभ स त्या मरो नेवा एफएम होला छु ज्या चङ्गोर घाटे हेरी डोला एकैको सुभा दिशा छ थन छु समस्या ज्या चौँडो मिलेयाको कुटा याना चौँडो तर मिले चाहिँ मोजनीला ओके निति जी छिक पिलिसी क्षमा नफना जनाला लाइभ भिडियो भयो आचन तर स त्या मरे आचन होला तासी थन फोन यसो पास चाहिदिएको डो भएका त लस्को स्या जोजलोपा
2: जोजलोपा नरेश
1: हजुर जोजलोपा ज्याजो छ लस्को स्याना चाहिँ राजेन्द्र नकमिजो
2: हजुर सुभाष देशान्तना छि नरेश्वर दिवसाईज्यू त
1: अहिले राजेन्द्रज्यो धैर्यस आठौँ अभ्य खुवासेको दि विशेष ज्याजो हजुरलाई हो ज्याजाइस हेलो न्युवा पञ्चुका ज्याजोले ठाउँ अभय त लुमुङका डिफैका चाहिँ विशेष कथा चाहिँ ज्याजो न्याएको छ नाप्ना पनि छिके ठाउँको पट्टैमा नै भ्याएन डिफैको जुल तासै अभय त लुमुङका डिफैको जुल
2: लुमुङका र कहि त चाहिँ आत्मै चिर शान्ति कामना होइन सुखापट्टि हुनसम्म बाँच्न मागेर है मन सुना सुना अरू गुल्न बाटी दि वैकल्पिन त सुस्वास्थ्य कामना होइन सदा सदा तायो देहमा वैकल्पिन त सदा थिन्टुन चाहिँ बिहा चाहिँ नि वैकल्पिन त झ्याप्लेन सुख शान्ति भावना देहमा रह्यो मन तैसिन नि बाँच्छ त हजुर आठौँ यसलाई यो मका मकला नरेश हो हे नरेश न बामन्त खला झिन बामन्त हे आ विषय न बामन्त वैकल्पिन सक्सियो न चाहिँ नि छेउपट्टि छुर्घा धास चाहिँ नि वैकल्पिन त चाहिँ नि आश डस्मन व्यक्त होइन वैकल्पिन त लुमुङ्गे दिइन सौँदोको मुख छि सदा सदा वैकल्पिन त नुगले त्यहाँ माथि छौँका नि मेहनत छ्याउ खौची चाहिँ यनका नि यो संसारे हरेक वस्तु त दो मला हरेस्यो होला अहिले मुटो न मिहाल्यो अहिले मिखान मिहाल्यो का उत्सु वस्तु चाहिँ छ ठ्याप्पैला नरेस्यो
1: मुटो न मिहाल्यो
2: छिटो ठाउँको नै ग्यास मुरु गा थैछन् नि नरेस्यो अच्छा नपालाई छि सिँ दुया चाहिँ फुटली जाठ्या नि खा नि मखला अहिले फुटली गब्ल्याङले मिहाले नि फुरुरु फुरुरु मखला नरेस्यो हिजो लुमङ्गा चाहिँ नि मेरो निन्ने छ मखला गनगन सिका खादो सिका आदिन फुल्ले सा जाती द इना व्यञ्जन गनि
1: हजुर यो के सुवारी साथमा भएका राजेन्द्र नके मिजो लुइ ति या पाके फोन ना दिगु दला आ डेभिस त खरे आ वेकन निका दिलाला ना ठौ बाया त विशेष लोमका लुमकी कथा जाइ छ ठो हेलन यो पञ्च काज आज झका चनाको जुला रा छ अठे दुया थाना केरन खर्की निवाज पाके न जोजलपा नरेश जो एफएमए एफएम मबो फेसबुक पाके नेना चना अनन स टाइमर लगाते दिगु दला समस्या ज्या चाउजुला थौ झिगो थो नेवा एफएमए छुछु सुज्या चाउन गा टाइम अफ दला मिले याको कुट ज्या चाउदोला वो ज्या चाहिँ छक्ल छुजु ट्याम अफ वो ज्या चाहिँ छुट्या जिला छेकुनि से छेमा फना चना ला चाहिँ एफएमए न टावरे समस्या भया चाउजुला फेसबुक लाइभ बाखे सुगु ज्या चाउ खा वन चाहिँ छुछु समस्या भया चाउँदो अठे दुई फेसबुक थियो थो हाम्रो पात्र नेपाली पात्र हो नेपा एप डाउनलोड ना चाहिँ छे तपिन ओके पाखेना नेना दि फैटा छ छिन थो ज्याज नेना चाहिँ दियो खस छिन फोन ना दि फि नेवा एफएमए फोन ल्या 4 33 42 22 फोन ना बाया त लोमको चाहिँ थगु पटेबा नै भ्या दि फैगु जुला तासै थौ विशेष कथा चाहिँ अभ्य फासेको बाय फासेको दि ज्या चाहिँ विशेष कथा चाहिँ छि बाया त लोमका ना दि फै तासै छिस बाय गुन गुब्लेन लोमके फैमख विशेष ना मा बाय तहेमा मा बाय गुन गुब्लेन लोमक फैमख मा बाय न गुली दुखैना छि त हुर्के याना बोलङका दिगुडो थौ टक ठुगु इले आ गठे ज्या चौँदो अन्तक ठेङ्के उनीले मा बाया ला योकै चि त छु बच्चाको मुसु वसान ज्वरो वसान छु जुई लड्का मा बान चाहिँ तस्कहे च्युता कया चाहिँ गणेङकाजी ला गुब्लेहे दुःख जुल मदासी चछि चछि मध्यसिसा चित सेवाय नाच्ने मा बान अले चिस चाहिँ वहे मा बा छु बच्च महमफ्ट दास छिपी चर्के ज्या गुब्लेन हाल मज्यो मा बा या त चाहिँ मा बापी चिस सेवा यहेमा कुलिफु उली सेवा यामा चिस मा बापी त सुख तय गुहे छिगो थो जीवन या चाहिँ बालाको जीवन जुइफो माना चोटोले माना चोटोले गुब्लेन दुःख मजेमा चि जन्म जीवनका मेरो अवश्य नजुई वल खाएख थो सत्यता हेख सक्स्या नो छन हुने माने जीविन हुने माने तर च्या अठे जुसाना चाहिँ मा बा न जे नापचना गुली मा बालिसे चाहिँ न्याय फुका चुनेको मा बा न निसे खलाबालाएन सक्ता ज्या चुनेको व मा बा त चाहिँ मा बा मरे रोको सान लोमङ्के कुब्ले भै मख मा बा त गुली जग लोमङ्का चुनेको धाइपिन डो तर च्या लोमङ्के भै मखो नाना चुन सुत परे जल वज के सी तासे थान फोने सुपास चाहिँ दिग्रो भएको त लस्कुस्या जोजलपा
3: जोजलपा नरेसी
1: हजुर जोजलपा ज्याजो छ लस्कुस्याना छ चिनका जो हरजन जो
3: सुब्याडु अले नरेसी मङ्पु
1: प्याछि जो अले चिनका जो छिता मङ्पु
3: हजुर न ठीक जो
1: हजुर अले ताइ दिसा छ हेलन जवा पञ्चको ज्याजोले थौ विशेष ज्याजो छ चाहिँ बाया त लोमङ्के हो होला कठैनामा ज्याजो हया चना दो तासे छ ठकेडो लिसि छ बाया त लोमङ्के लिसि छ ठकेडो पटेबाना न भ्या दिफै
3: यो नरेशी बाहिर लुमङ्गी छोलेला छि देन्डछ भो यो खुवासे यो उपलक्ष्य चिसँग पन्डे पिन्थ्या वना बिहारे छनु नि ठाउँलाई छे छे फुक्स्याङ्जीलाई मुखो जुल
1: मङ्गला
3: गुमेस्याङ पवित छेमा गुमेस्याङ छे चाहिँ म्यापिङ भइछु नि अहिले जी झुनी मलाई जुया जिँदै छिउ छौ सर्कल ढुका सर्दा पुचहरूका ओके पनि डको मिले जुया मिग पिनी म बिहारे भजन सञ्चालन सुते सुते ध्यान पाउँदैन जलपान अहिले भजन चाहिँ छिउ पुचाउ भन्दै यहाँ अहिले छिल प्रार्थना परित्राण पा धर्मदेशना पहिना अलिक पन्यान मर्नेना कसित छि बाबा पिन्दको मको कि थो हल्मे न्याङ्गो चौ पनि गुलिन मरे रुङ्गु पिन्दु पुकसित सुखावती पुग्ने बासलाईमा नाप निर्माण कामना यहाँ जना छु मगा मचाउ धुसा झिम्साइनौ पिन्ने भोजपल पिनी लाभ दुईमा मगा मचाउ पुरा जुया चाहिँ भोजपल पिनी छु दुःख जेताउ जुत्ता चाहिँ मरेमा या चाहिँ यो पनि पठाउँछु ल अहिले ठुला गुर्जु पिन्था हुने हो बाँकीहरू अहिले मेरो चाहिँ ख परिवार पिनी बाउ पिन दुखिनी नपाउँछु ल भोइ फास्यो ल धेरै लामक्ला तपाईँ पजुल अहिले मेब्री थो चाहिँ तपाईँ खालि कुयु रुपे अथवा चाहिँ खालि खयु रुपे गतिसँग क्यामली
1: छिउटेतिर
3: चाहिँ कपडे स्विजरल्यान्ड आएर आयो कपडे सिङ्गापुर आएर आयो मुखला आफ्नो मरु म याउ चाहिँ जिउ निम्ति चाहिँ तत्काल बाला थिएँ अब सिङ्गापुर होइन अब स्विजरल्यान्ड होइन छ्याउ नि मुखला अब यहाँ मलाई छन यो ज्याख होइन यहाँनिर त्यसो भुटी मरौँ नि आतको म यता म याउ ए बालाको कपडे यहाँ मात्रै थाहा निन्दा नि तर जिउ मने उयो पनि यस्तो कुरा छ ठुली बालापट्टि देश देश चाहिँ यता छौ छौ खण्डु मसी हल्का रेसि छ हलिमे न्युङ्क चाहिँ गुलुबाट देश तुझे ला
1: हलिमे न्युङ्कला
3: अँ छौ पृथ्वीलाई ढ्यामलका पृथ्वीलाई फुकाइन गुलुबाट देश तुझे
1: उसलाई ठ्याक्क झिन मसिल
3: अन्दाजी
1: निस चाँचो डो
3: मिले
1: मजला
3: मजो
1: का झिन नेपाल दिए छौ बजे दुका
3: जिउ नेपाल थिएन अब कि देश चाहिँ हो हलिमे चाहिँ झिङ गर्न मुखाउँछ खेर चाहिँ ऊ 400-500 किलोमिटर दुनियाँ 45 डिग्री छेङ्का या चाहिँ -45-50 डिग्री छेङ्को जिउ अहिले हलिमे निङको मध्ये दक्षिण सहजापछि टपो गुण छिटाएदु दोस्रो फौजको छिटाए मरु अन तेस्रा चाहिँ च्याउ टक घुङ्गु टकलाई छिटाएदु ल ओके माथि चाहिँ जैविक विविधता वनस्पति झिम मनाउँदा सांस्कृतिक विविधता भाषा यो विविधता बिचन हुन्छ यस्तै न छिगो न मल्याको भाषा लागि चाहिँ मनाउँदा
1: अत्यधु
3: मुखला जनजाति हिसाबमा सोल्लासँग अत्यधु प्ली बालापट्टि जेसित छोतै नेता देशमा भटिजतको बाली आऊ तेरो यहाँ दुःख छु अथवा चाहिँ तेरो यहाँ म फुचा चाहिँ क्यार छिरै भित्रेला फिट स्वर्ग या जो जेस्ने सुनसान श्याम माया त यहाँ चाहिँ खुब बिजान जनाउ आज निन्सन दर्का नरेछ स्वर्गलाई यहाँ मजुद जेतु नि
1: छ्याउला
3: नरेछ नरेसन छ धेरै छ त्यो जेसी र स्वर्ग यहाँ मजु खनि
1: स्वर्ग जुन लाइला स्वर्ग स्वेदल छिपे मरे मालन थन
3: मरे मायु खमुक्त मरे मायु खमुक्त मरे मन त केला ताके स्वर्ग बनि आउला छिसा उख्नु उख्ने पछि खालि कुनलाई वोट ठ्याक हुन्छ होला जेसी त त्यहाँ स्वर्ग या थाहा छैन बर्बादै जिउ खनि नि छिउल ठ्या कारण छिउल न देश स्वर्ग झुल्के थन चम्पी मनोटे र छोरा एका
1: स्वर्ग झुल्केला थन चम्पी मनोटे स्वर्ग स्वर्ग गर्म नि
3: जिउ नेपाली स्वर्ग झुल्के थो देशे चम्पी फुक्क मनोटो स्वर्गवासी झुल्ने मङ्गला स्वर्गवासी मुख
1: हुनुहुन्छ
3: नि थो जेजी त स्वर्ग या मैले खोक्ने कि म यहाँ जेज नि कान्द
1: फोन नाचना 4:33-42:22

0: गर्नुहोस् नेपा एप
1: जानकारी जानकारी
2: सिद्धार्थ
1: बैंक पाखे जनहिते जारी सन्देश
0: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
3: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
4: बजार क्षेत्रमा सडक पेटीबाट खेद्ने बानी बचालौ, दुर्घटनाबाट बचौ र बचाऊ। 9 नम्बरबाट कार्यालय

0: पातो जोड्छ नेपालीलाई।
1: हजुर, नेपाली पाठक नाच कलशको स्याना चुनाव भाषा साहित्य हो संस्कृति या सह नेपाल भाषा एकाडेमी नीति अनक मिडिया या नेवया नेवा एफएम सक्ष खोप्टी खुम मेगार छ शुक्रबार पतिका निनास्या पेटाइ नै सिन्या टाइटको ठैगु ज्याजोख हेलो नेवा पञ्चकुवा हेलो नेवा पञ्चकुवा ज्याजो छ थकेट गो छुनक थाय प्रतिभा नेवा डिफेको ज्याजो खास होइन थौँ चाहिँ विशेष सेना चाहिँ अव्य खुवासेको दिँ अर्थात् हामीलाई बाह्य खुवासेको दिँ जुया चाहिँ थौँ विशेष सेना बाह्य त लोमङ्का डिफै डिफैटा चाहिँ छिन फन्ना बाह्य त लोमङ्का डिफै अहिले थगो नुगो खन तया डिफैटा चाहिँ छिता न बनाचुन नेवा एफएम फोन ल्या 4:33:42 चाहिँ थन फेसबुक पेज कमेन्ट वो कमेन्ट छ बन्दिन होला नुच्छे नारायण श्रेष्ठ जो पाखेँ जो जलपाहरूका चया छाया दिदो जो जलपा थो चेको थो नेवा एफएम यो फेसबुक पेज पाखेँ स त्या मर्या चौँदो थन कम्प्युटर हिलाबला याबो खला कम्प्युटर मेउपट्टि कम्प्युटर टेह हो ज्या चाहिँ ज्याक छु समस्या वया चौँ जिमा होला लाइभ चाहिँ बालक हे वया चौँदो तर सहजको त्या मर्या चौँदो ठो याक नहे आ थौँ ठो ज्याजो कचाइरङ्गा मिलाएको जे त्यसै कने शनिबार जुल कने शनिबार निस्के चाहिँ स बालक त्यारी तका छिकमिन्दा जानकारी ब्याचन ओके नेति मिलाएको जी त्यसै थोचोको जानकारी विषय ठौँ अवया खुवासेको दिँ विशेष सेना चाहिँ चे अवया खुवासेको टाइपले अभिपिन त मा मा बो बाय त मा अवया त चाहिँ सासाको नसा जोलनको से थ क्यामापी तापक तापक हुना चौपिए थ छेवे मखना चौपिन छ न त थौँ अवया खुवासेको माया खुवासेको दिँ इलाका चाहिँ थौँ विशेष सेना अवया खुवासेको दिँ इलाका चाहिँ थ छेवया चाहिँ मा बाय त चाहिँ सासाको नक्कीको अहिले मा बाय त पूजना चाहिँ मा बाया निरोगी जीवमा त सुस्वास्थ्य कामना याएको दिन ख अरे छिगु थो मा अब या त खुवासेको टोचना चाहिँ थिठी कठाया ठ मरे मरु मरु मरु मरु चाहिँ ठिठी हलाझोला न्यानाइङका चाहिँ मा अब ने मजुगो थो थिठी कठाया थो थो चाकमडी निस्किया सक्ता कठाया ने मजुगो चाहिँ योको योको चाहिँ मरु मर त्यो फुका न्यानाइङ मयङ्की तर झिना पिना चना तासे थन फोनै सुपास झाइदिएको भएको त लस्कु स्या जोजलपा हजुर जोजलपा ज्याजो सर लस्कु स्याना चना लक्ष्य नारायण जो हजुर छिताना छिगो हेलो नेवा पञ्चकुवा ज्याजो सर लस्को स्यासे थाको पटेवा नेवसे था बाए त लुमङ्गाना डिफे ठाउँ विशेष ज्याजो
2: ठाउँ चाहिँ या थो थो पितृदेव भव मुखला ठाउँ चाहिँ नि बाए खुवासो यो दिँ
1: खिनेवा
2: त्यहाँलाई सुन्दै छैन अझ भनी चाहिँ भतिजा योको जुठेन छौँ होला
1: हजुर
2: नेवा संस्कृति अनुसार सुन्दै छैन भनी त नि सुरुजी यहाँ स्टोभ भनीजी आज चाहिँ ठाउँ चाहिँ आज बाम्रो चाहिँ लगभग लगभग 20 वर्ष जेठ जोडी ठाउँ चाहिँ सुन्थ्या जी 4 बजे हौँ बोले 4 बजे गोकर्णकै ठिउँ बोले होइन एकदमै भिडका
1: होइन
2: आस्था डुगा चाहिँ नेवा समुदाय पिमन्त यो खने डु होइन वा टस्कौँडु तर एन आना चाहिँ मन त चाहिँ एकदम विभिन्न ठासेला उपिन चाहिँ नि मन्ट खन चाहिँ म जिजको मुख खन बामहरू पिन चाहिँ मे पनि दुखन ध्याए चाहिँ छौ चाहिँ चित्त बुझ्याउ ठ्याए डुरे छेन्दको चुनाव छुए खन्दै भयो छिसन त्याग चाहिँ उएका छिसन बा चाहिँ किनौ लम्पु चाहिँ छौ त्याग जुल छौ इले छिसन चाहिँ म यस्तो जिम हो आठौँको नै छिसन ध्यान रहेछ नाप नाप जिता बा बिसन डाँ नढाडिया गुडी थाहै नि
1: त्यहाँ
2: इले मनाउँछ चाहिँ नि सिचा म बिसा छिटो ठासे ठिनी म हो आठौँको नै छ मस्टेर चाहिँ नि अब प्रविधि र होल घन्टी या के मोबाइल खे उयो ठाउँ चाहिँ हुने मलाई तर अब चाहिँ बानी सिलेन्डर हुँदैछ मस्टे ठाउँको नै चाहिँ
1: होला
2: अब घन्टी बिर्सा अब डन्डी मुखो नि
1: चाहिँ
2: ए नानासुन ढ्याएर डायरी मलाई अल्छी चाहियो चाहिँ बानी चाहिँ अब चाहिँ नभए प्रविधि मोर्छ न छिजे नि ठिक टाइमै ठिक ठासे चाहिँ ठुक इले चाहिँ फुकन ज्या सिलेको खर्छ
1: आठको
2: नै फुकन प्रविधि रहेन हो फटिजा चाहिँ नि उसले ज्या छौँ खने मठ छौँ बिचारा होला अब जसलाई अहिले आठौँ चाहिँ विशेष सेना जीव बा चाहिँ सुकावटी बा बासलामा ढाडले चाहिँ काम गरेर अठैना चाहिँ मरुपी पासा पिन्द गुली स्याउ चाहिँ मरुजी आठौँ नक्तनी न बच्चा छुन यहाँ इले यहाँ न चाहिँ बेपत्ता जुपिन्दो नि खुसी
1: हुन्छ
2: गुली चल या चाहिँ छिन्जुल मलाई अपुरले छेत्री जुल कपि या गुली तना चुम्पिन्द याक चाहिँ एउटा चाहिँ रुखे फसा जिउ एउटा चाहिँ मरै रुङ्गो खजाना उयो कपिनी चाहिँ नि सुकावती भा सुकावती भर्ने चाहिँ बासले भनेर काम नहेर छु न एउटा गुली न मना छु बिन्दु पासा पिन्दु छि अठारह एफएम लिन छु पासा पिन्दु गुलिसे बाजी जुन समस्या बाला खने जिउनु मस्त रु मलाई
1: एउटा
2: छिसमा चाहिँ उयो कपिनी चाहिँ नि ता ये काम न ये बालाउ जे सोचे चाहिँ चाहिँ काम न ये पञ्चशील अष्टशील पालन यहाँ चाहिँ बालाउ जग खन नुए बाला बालाको चाहिँ पत्के थ जे अलि थ नपन्दामा थ मस्त अलि समाज पासपिन्डा न वेल नहे चाहिँ नि इंगे दे चाहिँ नि प्रण यानु धैर्य चाहिँ थौजी थुले जग ठ्याके
1: बस यकको सुभादी साचना वेक खन छ नारायण श्रेष्ठ जो पुचो यला पाखे फोन न दिउ ख आज चाहिँ सम फोन मगाएको छ पिन्द जानकारी ब्याचना ता चाहिँ थौ उचेको थौ जाजोले फोन न दि बिख वेक बिख स्वाति त वजन नुग यस नानी शोभा साके ओको पूर्णबहादुर साके त्यता इमानुल कृष्णेश्वरी साके कृष्णेश्वरी साके किलाका यी सुवर्ण श्रेष्ठ या कचक छाउनी पाखे अथे सुबिन कुमार हिमट हिमट राजेन्द्र नकमी लुइती यी अथे चिन्काजी महर्जन टोखा नक्ष नारायण श्रेष्ठ पुचो यो पाखे फोनना थठको नुग खन तयारी छ वेकअपिन्छ मा भाए तन लुमङका दिग्दो बाबा लागो छाता न बिहा दिग्दो छेको हेला नेवा पञ्चको ज्याजोले न्याइपुकीको ज्याजो खसान थौ विशेषना चाहिँ बाया त बाया फासेको दिन्छ बा मा भाए त चाहिँ लुमङ के कोठा चाहिँ छिसा थो ज्याजो तासे आचिस बाय त लोमन कि मेछ नियङ्कीको जे छिकपिन्द तासे थन जे आ सकल बा पिन्त मा पिन्त पिन्टो नाटे साँचना मा बा पिन्त गुब्ले न खुएका मदित इनापिनाचना मा बाए त सेवाय नादित इनापिनाचना लिमलारका चाहिँ मा बापिन त बिर्डा समेत कि उज्या कुब्लेन या मते मा बाए सुवा लगेजु लासा चेपी आथे तमेजी तासै चेपी खुसी जाँदै चिता भगवान आथे सोई तासी दिवङ्गत ज्यातिपी सकल बापिन त सुखावती पुनस बासलाई माता श्रद्धाञ्जली नाचना विचार नाखेका छुना तासी सकल बापिन त लोमङको से आक्नास सकल मा बापिन त पिन्टोना देशा से थौचेको हेलो नेवा पञ्चको आज नेनाचना देवी सकल बासपिन त यको यो सुभा देशाचना तासी फेसबुक पेज पाखे लाइभ सुयाचना देवी लाइक नदेवी सेयर नदेवी कमेन्ट नदेवी सकल बासपिन त यको यो सुभा देशा से जिटल प्राविधिक रथ ग्वाल नदी म वीरेन्द्र साके जुया त यको यो सुभा देशा से जिन्दर स्थितमा थौ यात हुने त उजा बिहारी छ थौ या छेको दिन ल्याउँदोको दिन भिजीमा तासे सुबह जय माता।

तस्क तस्क नाच्न ल्युपी मदन कृष्णीय लागि सदा सदा हनी भपी अहिले मदन कृष्णीय दुःख सुख खन यहाँले कनी भपी दाजु किजा ततके कक काकी थोम्बा थोमा बाजे बजे आजु अजी पास पिँ पासबा पिँ वा पासमा पिँ सक्कसितमा भाग्याति भाग्य भने जीव मदन कृष्ण तगा तैरियो ख लगि छो ख एस जे जीमा सक्कसिया जे जीमा छिक्पी सक्कसित मर्गुने जन एक रक्षयामा रक्षयामा मुखो छिक्पी गब्ले ठेक मर्गुने जो चाची यो च्याबले गुने जो गजु ठेक्क सुकुपटि जी हाल्त यो मेत हो जिउ खाल्लु मसे वेमा परमेश्वर छिक्पी सक्सित

0: पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि